0: फ्यामिली स्टुडेन्ट संरक्षणको लागि सम्वर्धनको लागि यो सत्यनाशको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो। कार्यक्रम चाहिँ हुन्थ्यो तर अब यसको चाहिँ अलिकति पहिला एकदमै प्रत्येक गाउँ गाउँमा थारो गाउँमा चाहिँ नाचिन्थ्यो सत्यनाश, तर अहिले गएर चाहिँ धेरै कम हुँदै गएको अवस्था छ, लो हुँदै गएको अवस्था छ।
1: मटवा परकर भलमानसा सङ्घ तुलसीपुर नगर समिति नमुना भैयार थान संरक्षण समिति तुलसीपुर र थारू कल्याणकारिणी सभा दाङ तिन तथा नगर समितिले यस्ता नाच संरक्षणका लागि अभियान थालेको छ। नेपालबाट भिसाको उद्देश्य विपरीतका काममा संलग्न भएको आरोपमा 24 दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरिएको छ।
2: अध्यागमन विभागले नेपाल बसाई शंकास्पद देखिएको र भिजाको उद्देश्य विपरीत काम गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धानका लागि असोज 23 विभागमा उपस्थित गराएका उनीहरूको भिजा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ। उनीहरू मोरङको सुन्दर हरैचा 7 मालती मार्गको सुन्दर डाँडा क्षेत्रको नेपाल न्यू कोभिनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। पर्यटक भिजामा नेपाल आएका उनीहरूलाई धार्मिक गतिविधिमा सहभागी भएको सूचनाको आधारमा प्रहरीले पक्रेको थियो। विभागका अनुसार उनीहरूलाई अध्यागमन कानून बमोजिम 50,000 रुपियाँ जरिवाना गरिएको छ। साथै नेपालबाट प्रस्थान गरेको मितिले 3 नेपाल प्रवेश गर्न नपाउने गरी उनीहरूलाई प्रतिबन्ध समेत लगाइएको छ।
1: धनगढी उपमहानगरले नगरमा 49 हाईमास्ट बत्ती जडान गरेको जनाएको छ। उज्यालो धनगढी कार्यक्रम र 1 एक आर्थिक केन्द्र अन्तर्गत आधुनिक बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ। पछिल्लो पटक धनगढी 15 कनहरी चोकमा हाईमास्ट लाइट जडान गरी वडा नम्बर 15 अध्यक्ष सुखदेव राणाबाट उद्घाटन गरिएको छ। बेलायतका सेनाध्यक्षले प्रतिरक्षा र सुरक्षा मामिलामा विश्वभर भइरहेको विकासक्रमबारे मुलुकले राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनु भएको छ। जनरल सर रोली वाकरले विश्व मामिलाको दिशा गलत देखिएको पनि स्मरण गराउनु भएको छ। क्याट्रिक ग्यारिजनको सम्बोधनमा जनरल सर वाकर:
3: So they need to understand what we do for them. They need to consent to allow us to do that, which means sacrifices by them. And ultimately, we're going to need them to back us, to back you, to do the one thing that you do that nobody else gets to do, and that is to take the fight to the enemy.
1: एन्डी बर्नहमले युक्रेनलाई भइरहेको सहयोग निरन्तर रहने जानकारी सम्मुलुकका राष्ट्रपतिलाई दिनुभएको छ। बर्नहम र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीच डाउनिङ स्ट्रिटमा भेट भएको छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछि जेलेन्स्की बेलायत जानुभएको हो। बर्नहमले किएभलाई थप फौजी सहायता दिने पनि बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS कुल कर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય VFPS
1: યુ VFPS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
1: સરકારે સુરંગ ઉદ્ધારકા લાગી પહેલો પટક યોજના બનાવને ભાગ છ
3: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
4: कुनै पनि हाइड्रोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइड्रोको टनेल कहाँ हुन्छ नदीमै हुन्छ, भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ, भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
3: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
4: नेसनल डिजास्टर रिस्क रिडक्सन म्यानेजमेन्ट अथोरिटी 24 आवर्स हुन्छ, भन्नुको अर्थ हामी चाहिँ कनेक्ट कहाँ हुन्छौँ भने 77 जिल्लासँग चाहिँ हामी कनेक्ट हुन्छौँ। हाम्रो डिडिएमसी भनेर चाहिँ जुन हामी डिस्ट्रिक्ट डिजास्टर म्यानेजमेन्ट कमिटी त्यसलाई हामी एक्सटेन्डेड डिजास्टर कमान्ड पोस्ट भनेर भन्छौँ र सेन्ट्रल कमान्ड पोस्टमा हामी केही रिभिजिट गर्दैछौँ।
3: भोटेको सिपाडीबाट प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने उहाँको भनाइ छ। बाढी प्रभावित रसुवा, नुवाकोट, गोर्खा र तादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गर्ने उहाँले बताउनु भएको छ।
1: तनहुँको घिरिङ र धेड गाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
3: तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धि काली गाउँपालिकाको डेढ गाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक असोज 11 गतेको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मरम्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्ध बाबु निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक 1000 यात्रु तथा सयौँ सवारी साधन अलपत्र परेका थिए।
1: दाङमा सखियाना जोगाउन अभियान सुरु गरिएको छ। पाण्डवहरूको वनवास, सकुनी मामाको छालछाम, पासाखेलको पासो र रानी दौड, द्रौपदीको शङ्कर जस्ता विषयमा गाइने गीतको परम्परा हराएको भन्दै अभियान थालिएको हो। थारु अगुवा तथा नमुना भुयार थान तुलसीपुरका अध्यक्ष रामशरण चौधरी
5: लोप हुँदै गएको अवस्था छ, त्यसकारण यसलाई जगेर नै गर्ने उद्देश्यले यसको प्रचार प्रसार होस् भन्ने उद्देश्यले पनि हामीले यसको चाहिँ संरक्षणको लागि संवर्धनको लागि यो सत्यनाशको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो। कार्यक्रम चाहिँ हुन्थ्यो तर अब यसको चाहिँ अलिकति पहिला एकदमै प्रत्येक गाउँ गाउँमा थालु गाउँमा चाहिँ नाचिन्थ्यो सत्यनाश, तर अहिले गएर चाहिँ धेरै कम हुँदै गएको अवस्था छ, लो हुँदै गएको अवस्था छ।
1: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई भइरहेको सहयोग निरन्तर रहने जानकारी सोमोलोकका राष्ट्रपतिलाई दिनुभएको छ। बर्नहम र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीच डाउनिङ स्ट्रीटमा भेट भएको छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछि जेलेन्स्की बेलायत जानुभएको हो। बर्नहमले किवलाई थप फौजी सहायता दिने बताउनु भएको छ।
6: In this conflict. However, in these moments, Britain will continue to provide you with whatever support that we can. And today, I'm announcing that we are accelerating the delivery of British-made air defences for you.
1: बेलायतका सेनाध्यक्षले प्रतिरक्षा र सुरक्षा मामिलामा विश्वभर भइरहेको विकासबारे मुलुकले राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनु भएको छ। जनरल सर रोली वाकरले विश्व मामिलाको दिशा गलत देखिएको पनि स्मरण गराउनु भएको छ। क्याट्रिक ग्यारिजनको सम्बोधनमा जनरल सर वाकर
7: So they need to understand what we do for them. They need to consent to allow us to do that, which means sacrifices by them. And ultimately we're going to need them to back us. To back you to do the one thing that you do that nobody else gets to do, and that is to take the fight to the enemy.
1: यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत हिजो यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। हवस् त खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: उपत्यकामा चिसो बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार आज बिहान पाउने 6 बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस देखिएको हो। यसअघि हिजो उपत्यकाको न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस थियो भने अस्ति मंगलबार 15 डिग्री सेल्सियस थियो। मनसुन हटेर त्यसभर पश्चिमी वायु फैलिएसँगै तापक्रम घट्दो र चिसो बढ्न थालेको छ। यस वर्षको मनसुन पनि नेपालबाट हिजो पाइरहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत हिजो यस वर्षको मनसुन नेपालको सबै भूभागबाट पाइरहेको जानकारी दिएको हो। यसअघि महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम मनसुन बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसुन बाहिरिएको छ। सामान्यतया नेपालमा 13 जुनदेखि मनसुन शुरू भई 2 अक्टोबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जुन अर्थात् असार 5 मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि मनसुन बाहिरिएको छ। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी यात्रु सहायता कक्षले यात्राका क्रममा हुने समस्या समाधान गर्न, यात्रुको गुनासो सम्बोधन गर्न र सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बबिता राईको यो रिपोर्ट।
4: चाडबाडको समयमा घर फर्किने यात्रु तथा किनमेलका लागि बजार आउने नागरिकको चहल पहल बढेसँगै तेह्रथुमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले सवारी आवागमन बढ़ी हुने जिल्लाका 4 स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुनास नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
5: आफूले जाने ठाउँ कहाँ हो, त्यहाँको लागि सवारी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छौँ। त्यो भइसकेपछि उहाँले प्रोपरली सिट पाउनु भएको छ कि छैन, जस्तो महिलाको छुट्टै सिट हुन सक्ला, वृद्धहरूको लागि र उहाँहरूले पाउने अन्य सुविधाको कुराहरू होला, त्यो पाइराख्नु भएको छ कि छैन, र कहीँ डबल टिकट पर्ने सम्भावना हुन्छ अथवा बढी भाडा हुन सक्ने सम्भावना हुन्छ, यात्रुको झोलागुण्डाहरू हराउने अथवा चाहिँ मिसप्लेस हुने, कहीँ छुट्ने त्यस्तो सम्भावनाहरू हुन्छ, त्यस्तो भयो भने चाहिँ तुरन्त प्रहरलाई सम्पर्क गर्न सक्ने गरेर अथवा प्रहरले सहयोग गर्ने खोज्ने गरेर चाहिँ हामीले त्यहाँ व्यवस्थापन गरेका हुन्छौँ।
4: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बु,
6: म चाहिँ भर्खरै अब यही चाड पर्वको उपलक्ष्यमा चाहिँ काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ, किनभने अब चाड पर्वले गर्दाखेरि चाहिँ ड्राइभरहरू हुन्छ नि त ओभर स्पिडिङ गर्ने, एकदमै प्याक राख्ने त्यस्तोहरू, त्यो चेकिङहरू चाहिँ मजाले हुन्छ होइन, त्यसो गर्दाखेरि चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
4: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ। फेदाप गाउँपालिका 2 ओयाकजुङका दुर्गा प्रसाद दुलाल,
7: अब सबै मान्छेहरू सुझबुझ भएका हुँदैनन्, सबैलाई कहाँदेखि कहाँ जाने, म कहाँ छु, कतिखेर कहाँ, कतिखेर रिसिभ गर्ने, कुन गाडी कतिखेर लाग्छ भन्ने कुरा सबै बजार आउने मान्छेहरूलाई, ग्राहकहरूलाई, जति पनि नागरिकहरूलाई यो सबै कुरा थाहा हुँदैन। अब यात्रु सहायता कक्ष त्यहाँ गएर सम्पर्क गरेपछि यो गाडी यतिखेर जान्छ, तपाईँ यहाँदेखि यहाँसम्म जाने हो भने यसमा जानुहोस् भनेर त्यसरी चाहिँ सर्भिस दिएको खण्डमा अत्यन्त राम्रो।
3: युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूलाई डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा धोका दिएको महसुस गरेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिले हालै रूसी डिजलमाथिको प्रतिबन्ध हटाउने र ऊर्जा सम्बन्धी युद्धविरामको घोषणा गर्ने कदम चालेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो।
8: It's a pity that we are losing strong partner. It's not about business for us. It's just our life and this is our country, it's our body. So our home, our children. That's why it's painful when President Trump chooses one side, not our side, but we are okay that he's in the middle, but if you're in the middle, you have to stay in the middle.
3: वाईवाई अन्डर 19 पुरुष एक दिवसीय सुदूरपश्चिम प्रदेशिक छनौट क्रिकेट प्रतियोगितामा कैलालीलाई 5 रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ। कैलालीको फाप्ला खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले 26 ओभरमा अल आउट हुँदै 88 रन बनाएको थियो। 89 रनको सामान्य लक्ष्य पछ्याएको कैलाली 30 ओभरकोमा 5 विकेट गुमाउँदै 83 रनमा समेटिएको हो। खबर यति नै हुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ. भारतका लागि राजदूत भारतका लागि प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेरलाई अनुमोदन गरेको हो. यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरजन, जर्मनीका लागि सरो जोशी, ओमनका लागि पद्मक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित संगम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो. समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ. गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिश गरेको थियो. जाजरकोटको जुनी चाँदी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्. आज बिहान करिब 2 बजे जुनी चाँदी गाउँपालिका 2 गैरीगुवा भित्री सड़क खण्डमा सुर्खेतबाट जुनी चाँदीतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो. अनियन्त्रित भएको जीप सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ. दुर्घटनामा जीप चालक जुनी चाँदी गाउँपालिका 9 कल्लीस्यालाका 20 वर्षीय सन्तोष बहादुर बस्नेत र 30 वर्षीय विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ. घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार जारी छ. कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक आग लागेको छ. हिजो अपरान्ह करिब 4 बजे कालीकोटको खाडा चक्र नगरपालिका 1 मानमकको जिल्ला अस्पतालको उकालोमा दुर्घटना भएको हो. सुर्खेतबाट नागमका लागि छुटेको गाडीमा इन्जिन तातिएपछि आग लागि भएको बताइएको छ. गाडीमा धुवा देखिए लगतै चालकले यात्रुलाई भने बाहिर निकालेका थिए. आगोले गाडी र यात्रुका सामान पूर्ण रूपमा नष्ट भएका छन्. गाडीमा सवार 3 बालबालिका सहित 21 जना यात्रु थिए. शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्. पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्. विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 833 पुरूष र 265 महिलाले आरोहणको अनुमति लिएको जानकारी दिनुभएको छ. अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रोयल्टी संकलन गरेको छ. सबैभन्दा धेरै मनास्लो आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। त्यसमा 373 पुरूष र 127 महिला छन्. ती आरोहीबाट विभागले 22,58,57,000 रोयल्टी संकलन गरेको छ. धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। ती आरोहीबाट विभागले 84,73,000 राजस्व संकलन गरेको छ. यस्तै मकालु हिमाल आरोहणका लागि 1 टोलीका 3 जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 6,88,050 राजस्व संकलन गरेको छ. यसै गरी हेमलुङ हिमालका लागि 9 टोलीका 94 आरोहीले अनुमति लिएका छन्। यसबाट 57,88,000 रोयल्टी संकलन भएको छ. यस्तै आमा डब्लम हिमाल आरोहणका लागि 16 टोलीका 178 जनाले आरोहण अनुमति लिँदा उनीहरूबाट विभागले 2,73,00,000 राजस्व संकलन गरेको छ. यसै गरी पुथा हिउँचुली डांगा हिउँचुली बरुड से हिमाल मकालु गंगापूर्णा पश्चिम थोरुङ पिक नोर्बुखाङ अन्नपूर्ण फो चामलाङ लमजुङ हिमाल पुमोरी सारीबुङ थापा पिक पोखराखाङ आर्दाङ पेरी लगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ. ती हिमाल आरोहण गर्नका लागि 71 देशका 1098 आरोहीले आरोहण अनुमति लिएका छन्। सरकारले सुरुङ उद्धारका लागि पहिलो पटक योजना बनाउने भएको छ.
4: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज प्रतिले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ.
5: कुनै पनि हाइडोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ. यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइडोको टनेल कहाँ हुन्छ नदीमै हुन्छ. भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ। भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
4: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
5: नेसनल डिजास्टर रिस्क रिडक्सन म्यानेजमेन्ट अथोरिटी 24 आवर्स हुन्छ भन्नुको अर्थ हामी चाहिँ
3: हवस् त।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: अब नेपाल टेलिकमको सिम कार्ड घरबाटै पाइने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको हो। संचार मन्त्री डाक्टर विक्रम थमलसनाले हिजो मन्त्रालयबाट यो सेवाको शुरूआत गर्नुभएको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गएर पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रुपियाँ र हुलाक डेलिभरीको 70 रुपियाँ गरी जम्मा 160 रुपियाँ भुक्तान गर्नुपर्नेछ। भुक्तान भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण क्षेत्रमा 3 भित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। जाजरकोटको जुनी चाँदी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान करिब 2 बजे जुनी चाँदी गाउँपालिका 2 गैरी गुवा भित्री सड़क खण्डमा सुर्खेतबाट जुनी चाँदीतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जीप सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदी गाउँपालिका 9 कल्ली स्यालाका 20 वर्षीय सन्त बहादुर बस्नेत र 30 वर्षीय पिपना भण्डारीको घटनास्थलमा मृत्यु भएको छ। घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार जारी छ। संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरिएको छ। यसै गरी इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनका लागि सरु जोशी, ओमनका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलंकाका लागि प्रस्तावित मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो। समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुना र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत पनि गरेको छ। गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिश गरेको थियो। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूलाई डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा धोका दिएको महसुस गरेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिले हालै रुसी डिजलमाथिको प्रतिबन्ध हटाउने र ऊर्जा सम्बन्धी युद्धविरामको घोषणा गर्ने कदम चालेपछि यस्तो प्रतिक्रिया आएको हो।
4: It's a pity that we are losing strong partner. It's not about business for us. It's just our life and this is our country, it's our body. So our home, our children. That's why it's painful. When President Trump chooses one side, not our side, but we are okay that he's in the middle, but if you're in the middle, you have to stay in the middle.
3: ICC Cricket Vishw Cup League 2-ma aaj Oman ra Canada khelidaisen. Oman ko Al Merat Cricket Maidan ma khel Nepali samay anusar bihana 11 baje shuru hunecha. Yo ek divasiya antarrashtriya cricket pratiyogita antargat League 2 ko 137 khel ho. Nepal ka lagi pani Oman ra Canada beech ko khel mahatwapurna cha. Nepal le yasagi League 2 ma Canada lai 24 run le ra Oman lai 113 run le parajit garisakeko cha. Nepal le yo jit sangai mahatwapurna anka banayeko cha. Pratiyogita antargat Nepal le parsi Canada ra aaudo ma sombar Oman sanga khelne तालिका छ। तनहुँको घिरिङ र ढेडगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
5: तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धि काली गाउँपालिकाको ढेडगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतेको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबु निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा गैंडाकोट र रामपुर क्षेत्र ओरतोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नभन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारी साधन अलपत्र परेका थिए।
3: सरकारले सुरुङ उद्धारका लागि पहिलो पटक योजना बनाउने भएको छ।
5: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज प्रतिले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
6: कुनै पनि हाइडोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइडोको टनेल कहाँ हुन्छ, नदीमै हुन्छ। भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ
5: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ
3: हवस् त खबर यति नै
1: यो BFBS कुल खबर रेडियो हो

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: बडा दशैंको पाँचौ दिन आज नवदुर्गा भवानी स्कन्द माताको पूजा आराधना गरिँदैछ। भगवान शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकी एकी माता भएकाले वहाँको नाम स्कन्द माता रहन गएको हो। देवी स्कन्द माताको स्वरूप अत्यन्तै ममतामय र शान्त मानिन्छ। कमलको आसनमा बस्ने भएकाले वहाँलाई पद्मार्चना देवी पनि भनिन्छ। स्कन्द माताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परम शान्ति मिल्ने विश्वास छ। देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतिले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ। गुल्मीको मालिका गाउँपालिका दुई खोला खर्कमा ड्राइभरको कुटाइबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीका अनुसार खोला खर्ककी 42 वर्षीय लीला खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार असोज 25 गते साँझ मादक पदार्थ सेवन गरी बलबहादुरले आफ्नै भाउजू लीलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट लीलाको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते लीलाको पालपालुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी थियो। हिजो बिहान करिब 11 बजे उहाँका छोरा हिराबहादुर खत्रीले लीलालाई अस्पतालबाट फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका 76 वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर मात्र संलग्न रहेको खुलेपछि उनका बुबा भक्तपुरलाई बहादुरलाई भने छाडिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बगटीका अनुसार बलबहादुर खत्री विरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले विमानस्थल परिसर सुधार गर्न निर्देशन दिएको छ। विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाई नभएको जस्ता गुनासो आएपछि अनुगमन गरिएको थियो। गुनासो अनुसार सरसफाई व्यवस्थापनमा कमजोरी देखेपछि कार्यालय प्रमुख दीपक बिकालाई तत्काल सुधार गर्न भनिएको प्रमुख जिल्लाधिकारी गणेश अर्यालले बताउनु भएको छ। समग्र पूर्वाधार सरसफाई र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरूले पाएको उहाँले बताउनु भएको छ। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी यात्रु सहायता कक्षले यात्राका क्रममा हुने समस्या समाधान गर्न, यात्रुको गुनासो सम्बोधन गर्न र सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पविता राईको रिपोर्ट।
4: चाडबाडको समयमा घर फर्किने यात्रु तथा किनमेलका लागि बजार आउने नागरिकको चहल पहल बढेसँगै तेह्रथुमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले सवारी आवागमन बढ़ी हुने जिल्लाका 4 स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुनास नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
5: आफूले जाने ठाउँ कहाँ हो र त्यहाँको लागि सहरी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छौँ। त्यो भइसकेपछि उहाँले प्रोपरली सिट पाउनु भएको छ कि छैन, जस्तो महिलाको छुट्टै सिट हुन सक्ला, वृद्धहरूको लागि र उहाँहरूले पाउने अन्य सुविधाको कुराहरू होला, त्यो पाइराख्नु भएको छ कि छैन, र कहीँ डबल टिकट पर्ने सम्भावना हुन्छ अथवा बढी भाडा हुन सक्ने सम्भावना हुन्छ, यात्रुको झोलाकुण्डाहरू हराउने अथवा चाहिँ मिसप्लेस हुने, कहीँ छुट्ने त्यस्तो सम्भावनाहरू हुन्छ, त्यस्तो भयो भने चाहिँ तुरन्त प्रहरलाई सम्पर्क गर्न सक्ने गरेर अथवा प्रहरले सहयोग गर्ने खोज्ने गरेर चाहिँ हामीले त्यहाँ व्यवस्थापन गरेका हुन्छौँ।
4: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बू,
6: म चाहिँ भर्खरै अघि चाड पर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ, किनभने अब चाड पर्वले गर्दाखेरि चाहिँ ड्राइभरहरू हुन्छ नि त ओभर स्पिडिङ गर्ने, एकदमै प्याक राख्ने त्यस्तोहरू, त्यो चेकिङहरू चाहिँ मजाले हुन्छ होइन, त्यसो गर्दाखेरि चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
4: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ। फेदाप गाउँपालिका दुई ओयाकजुङका दुर्गा प्रसाद दुलाल,
7: अब सबै मान्छेहरू सुझबुझ भएका हुँदैनन्, सबैलाई कहाँदेखि कहाँ जाने, म कहाँ छु, कतिखेर कहाँ कतिखेर रिसिभ गर्ने, कुन गाडी कतिखेर लाग्छ भन्ने कुरा सबै बजार आउने मान्छेहरूलाई, ग्राहकहरूलाई, जति पनि नागरिकहरूलाई यो सबै कुरा थाहा हुँदैन। अब यात्रु सहायता कक्ष त्यहाँ गएर सम्पर्क गरेपछि यो गाडी यतिखेर जान्छ, तपाईँ यहाँदेखि यहाँसम्म जाने हो भने यसमा जानुहोस् भनेर त्यसरी चाहिँ सर्भिस दिएको खण्डमा अत्यन्त राम्रो।
3: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज ओमन र क्यानाडा खेल्दैछन्। ओमनको अल अराट क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान 11:15 सुरु हुँदैछ। यो एक दिवसीय
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट 1000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। बाढी गएको दिनदेखि बिहिबारसम्म 1044 जनाको उद्धार भएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभएको छ। यसमध्ये 70 जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभएको छ। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो। उहाँका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको उद्धार भएको थियो। सोमबार 321 र मंगलबार 186 जनाको उद्धार भएको हो। हिजो भने 441 जनाको उद्धार भएको सहायक प्रमुख जिल्लाधिकारी शर्माको भनाइ छ। उद्धारसँगै राहत र वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ। बाढीले सड़क सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकप्टर प्रयोग गरेको प्रजिया शर्माको भनाइ छ। संसदीय सुनाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमनका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झाको नाम समितिले अनुमोदन गरेको छ। समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चिरामणी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिश गरेको थियो। नेपाली बजारमा आज सुनको मूल्य 1100 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2,88,400 कायम छ। हिजो सुन प्रतितोला 2,89,500 थियो। चाँदी पनि आज 220 रुपियाँले घटेको छ। आज चाँदीको मूल्य 4,035 कायम छ। स्कटल्याण्डको रोयल रेजिमेन्टका संगीतकारहरूले साइप्रसमा आफ्नो वार्षिक बीटिङ रिट्रिटको तयारी गरिरहेका छन्। विल हेलिसको रिपोर्ट।
4: Highlander Alistair Fraser-Burton has only been playing the bagpipes for half a year, but now he's about to perform in front of the whole battalion.
5: I think it's going to be amazing once it's finished, but I mean, the work up towards it, it's loads of hard work.
4: Away from daily duties, 4 Scots pipes and drums are sharpening their skills in the Trudos Mountains ahead of beating retreat. World-renowned pipe instructor Stuart Liddell is leading the workshop, his first time working with the British Army.
6: The guys are there and they're listening to every word, and they're there for one purpose only, and that is to get better. And you can really feel that when you're teaching.
4: No matter how good it sounds, beating retreat is more than just music.
7: Beagles, make sure you're looking left and right. You're dipping there.
4: Pipe Major Grant Roberts.
8: The things that the sergeant's mess and the officer's mess, the corporal's mess, they're all going to be looking at is drill, making sure that everyone's in step, everyone's in line. So it's very important that we show that our marching discipline is to the highest standard.
4: Beating retreat is a highlight in the battalion's calendar, with bands from 6 and 7 Scots joining the performance in Cyprus. Will Hollis, BFBS Forces News, Trudos.
3: तनहको घिरिङ र ढेडगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
9: तनहको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको ढेडगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतिको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबु निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा गैंडाकोट र रामपुर क्षेत्र ओरतोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक 1000 यात्रु तथा 100 सवारी साधन अलपत्र परेका थिए।
3: बडा दशैंको पाँचौं दिन आज नवदुर्गा भवानी स्कन्द माताको पूजा आराधना गरिँदैछ। भगवान शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेयकी माता भएकाले उहाँको नाम स्कन्द माता रहन भएको हो। देवी स्कन्द माताको स्वरूप अत्यन्तै ममतामयी र शान्त मानिन्छ। कमलको आसनमा बस्ने भएकाले उहाँलाई पद्मासिनी देवी पनि भनिन्छ। स्कन्द माताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परम शान्ति मिल्ने विश्वास छ। देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतिले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका 25 बालबालिकाको भारतीय सीमा क्षेत्र वनवासबाट उद्धार गरिएको छ. तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 वर्ष मुनिका 25 बालबालिकालाई वनवासको चेकपोस्टले नेपाल फर्काएको हो. हुम्लाको सिमकोट 8 शेराका ती बालबालिकालाई पञ्चपवीर बुढाले कञ्चनपुरको गड्डा चौकी नाका हुँदै भारत लगेका थिए. वनवासको चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो. फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ. प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ. 10 वर्ष मुनिका 25 बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादून लैजान लागि भनिए पनि उनीहरूलाई त्यहाँको कुनै शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन. बालबालिकालाई भारत लैजान अभिभावकले सहमति लिएको थियो वा थिएन भन्ने पनि प्रश्न हुन बाँकी छ. गुल्मी अर्घाखाँची र पाल्पा जिल्लाका कोटघर तथा शक्तिपीठ बस 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन्. हरेक वर्ष यिनै कोट तथा शक्तिपीठमा दशैंको घटस्थापनासँगै भव्य तरिकाले पूजा हुन्छ. तर केही वर्ष यता भने बसाइसराईको कारण यी ऐतिहासिक कोटघर र शक्तिपीठमा दशैं पूजाको रौनक घट्दै गएको छ. बुटवलबाट छवि पाण्डे.
4: पहिले जस्तो छैन, यो जेनेरेसनको कारण पनि हो सर. पहिले जस्तो हाम्रो बुवाहरूका पाला जस्तो हुने भएन, फेरि हाम्रो पाला जस्तो छोरा नातिया पाला हुन्छ. यस्तै यस्तै गर्दै गर्दै परिवारले आस्था गरून् आस्था राखुन् मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ, तर भनेर त भएन. फेरि
5: गुल्मी अर्जाईका माधव खनाल पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घटस्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जाईको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो, तर अहिले बसाइसराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ. अर्जाईमा मात्रै होइन अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले जस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टीकाराम पाण्डेको गुनासो छ.
6: अब हामी पनि कयौँ वर्ष भयो कोटा गइयो, कोटातिर त अब निर्माण कार्य काम अलिकति गरिरहेको. अब मान्छे त अब यस्तै छ, मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ती अम्ती गर्छ. अब बुढौली पनि छ गाउँमा, छैन भन्नाले ठ्याक्कै हराइ भन्दाखेरि घट्दै गएको छ. अब मान्छे पनि छैन गाउँमा.
5: बसाइसराईको समस्या नभएको भए अहिले गुल्मी अर्घाखाँची र पाल्पाका ऐतिहासिक कोटघरमा यति बेला ठूलो चहलफहल हुन्थ्यो. तर पहाड़बाट धेरै मानिसहरू बसाइसराई गरी शहर झरेको कारण पहाड़का कोटघरमा दशैंमा पनि रमाइलो हुन छाडेको स्थानीयको गुनासो छ. तर गुल्मीको धुरकोटमा रहेको रजस्थलको कोटघरमा भने बसाइसराईले कुनै प्रभाव नपरेको स्थानीय धुरकोट छ रजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ. उहाँका अनुसार गुल्मीको धुरकोट रजस्थलको कोट गुल्मी जिल्लाकै सबैभन्दा धेरै भक्तजन आउने र पूजा गर्ने कोट हो. यहाँ पूर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ.
7: बसाइसराईले कोटलाई प्रभाव पारेको छैन. कोट चाहिँ नि अलिक चर्चित ठाउँ भएको भएर बसाइसराई त गएका पनि यहाँ आउनुहुन्छ, अनि पूर्णिमाका दिन त भिड भाडै हुन्छ. बसाइसराईको पनि आउनुहुन्छ, त्यहाँ हाम्रो ठूलो मेला लाग्छ. धुरकोट कोटमा बसाइसराईको अरू युवा बुढाबुढी भन्ने त्यो पुस्तौली केही छैन. त्यहाँ चाहिँ युवा पनि साइत हुनुहुन्छ, सबै युवाहरूको भेला हुन्छ, महिलाहरूको दिदी बहिनीको सबैको चाहिँ भेला हुन्छ. धेरै राम्रो सराए कोट पूजा पनि हुन्छ.
5: ऐतिहासिक कोटघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनासँगै दशैं विशेष पूजा शुरू हुने गर्दछ. तत्कालीन 2224 राज्यका इस्मा मुसिकोट धुरकोट चन्द्रकोट चारपाला घमीर अर्जाई रेसुङ्गा मरभुङ अर्खावाङ वामी छत्रकोट लगायतका शक्तिपीठमा परम्परागत रूपमा पूजा हुँदै आएको छ. तर बसाइसराईले भने प्रभाव पारेकोमा स्थानीयको चिन्ता छ.
3: कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक आगो लागेको छ. हिजो अपरान्ह करिब 4 बजे कालीकोटको खडाचक्र नगरपालिका 1 मानमाको जिल्ला अस्पतालको उकालोमा दुर्घटना भएको हो. सुर्खेतबाट नागमाका लागि छुटेको गाडीमा इन्जिन तातेपछि आग लागि भएको बताइएको छ. गाडीमा धुवाँ देखिए लगत्तै चालकले यात्रुलाई भने बाहिर निकालेका थिए. आगोले गाडी र यात्रुका सामान पूर्ण रूपमा नष्ट भएका छन्। गाडीमा सवार 3 बालबालिकासहित 21 यात्रु बाँचेका छन्। जाजरकोटको जुनी चाँदेमा बोलेरो जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ, 3 घाइते भएका छन्। आज बिहान करिब 2 बजे जुनी चाँदे 2 गैरी गुवा भित्री सड़कमा सुर्खेतबाट जुनी चाँदे जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो. अनियन्त्रित भएको जीप सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ. दुर्घटनामा जीप चालक जुनी चाँदे 9 कल्ली स्यालाका 20 सन्त बहादुर बस्ने तर 30 विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ. घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ. संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। हवस् त, खबर यति नै।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमका हत्यारा बाबु थापालाई सर्लाहीबाट हतियार सहित पक्राउ गरिएको छ। न्यायाधीश बमको 2069 जेठ 18 गते ललितपुर शंखमूलमा गोली हानेर हत्या गरिएको थियो। हत्याकाण्डमा संलग्न थापालाई 2071 सालमा पक्राउ गरिएको थियो। हत्यामा दोषी ठहर थापा जेएनजी विद्रोहको मौकामा सुन्धारा कारागारबाट भागेका थिए। सर्लाही प्रहरीले थापालाई आज बिहान बागमती नगरपालिका एकको आफ्नै घरमा सुतिरहेका बेला फेला पारेको हो। थापाको साथबाट मेड इन यूएस लेखिएका दुईवटा पिस्तोल, तीनवटा म्यागजिन र 15 राउण्ड गोली बरामद भएको सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिनुभएको छ। चितवनको नारायणी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगर एक पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी एकका 32 वर्षीय सृजना शर्मा र उहाँका 6 वर्षीय छोरा प्रसिद्ध पौडेल बेपत्ता हुनुभएको हो। आमा र भाइसँगै गएकी 11 वर्षीय प्रसिद्धि पौडेललाई पनि उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ। बेपत्ता आमा छोराको खोजी भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सह महामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रीय कार्य समितिका सबै पदको मतपरिणाम आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी छ। सभापतिमा गगन कुमार थापा 6584 मतसहित निर्वाचित भइसक्नु भएको छ। यस्तै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भूषाल महिला उपसभापतिमा निर्विरोध हुनुभएको छ। खुल्ला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महिला महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीमा ढिला संग्रौला निर्वाचित हुनुभएको छ। सह महामन्त्रीका विभिन्न समूहमा पनि केही उम्मेद्वार विजयी भइसकेका छन्। गत असोज 23 गते मतदान भएको महाधिवेशनमा सभापतिको नतिजा 24 गते सार्वजनिक भए पनि अन्य पदको मतगणनामा ढिलाइ भएको थियो। निर्वाचन समितिले बाँकी मतगणना तीव्र पार्दै आजै सबै परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्ला तीन ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलिभर अर्थात भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 पक्की पुल तथा 64 चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 पक्की पुल तथा 9 झोलुङ्गे पुल बगाएको छ। सड़क विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर टेबल पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 मिटर लामो क्यान्टिलेभर अर्थात नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ। स्कटल्याण्डको रोयल रेजिमेन्टका संगीतकारहरूले साइप्रसमा आफ्नो वार्षिक बीटिङ रिट्रिटको तयारी गरिरहेका छन्। विल होलिसको यो रिपोर्ट।
4: Highlander Alistair Fraser-Burton has only been playing the bagpipes for half a year, but now he's about to perform in front of the whole battalion.
5: I think it's going to be amazing once it's finished, but I mean, the work up towards it, it's loads of hard work.
4: Away from daily duties, 4 Scots pipes and drums are sharpening their skills in the Trudos Mountains ahead of beating retreat. World-renowned pipe instructor Stuart Liddell is leading the workshop, his first time working with the British Army.
6: The guys are there and they're listening to every word and they're there for one purpose only, and that is to get better. And you can really feel that when you're teaching.
4: No matter how good it sounds, beating retreat is more than just music.
7: Beagles, make sure you're looking left and right. You're dipping there.
4: Pipe Major Grant Roberts.
8: The things that the sergeant's mess and the officer's mess, the corporal's mess, they're all going to be looking at is drill, making sure that everyone's in step, everyone's in line,
7: So it's very important that we show that our marching discipline is the highest standard.
4: Beating Retreat is a highlight in the battalion's calendar, with bands from 6 and 7 Scots joining the performance in Cyprus. Will Hollis, BFBS Forces News, Trudos.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमका हत्यारा बाबु थापालाई सर्लाहीबाट हतियारसहित पक्राउ गरिएको छ
4: न्यायाधीश बमको 2069 जेठ 18 गते ललितपुर शङ्खमोलमा गोली हानेर हत्या गरिएको थियो हत्याकाण्डमा संलग्न थापालाई 2071 सालमा पक्राउ गरिएको थियो हत्यामा दोषी ठहर थापा जेएनजी विद्रोहको मौकामा सुन्धारा कारागारबाट भागेका थिए सर्लाही प्रहरीले थापालाई आज बिहान बागमती नगरपालिका एकको आफ्नै घरमा सुतिरहेका बेला फेला पारेको हो थापाको साथबाट मेड इन यूएस लेखिएका दुईवटा पिस्तोल तीनवटा म्यागजिन र 15 राउण्ड गोली बरामद भएको सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिनुभएको छ
3: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ प्रसूति सेवाका क्रममा आमाले सहज सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्कोको शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोच पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ यो दिनको प्रदर्शनका बेला रेल स्टेशन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सुनवाई चलिरहँदा सर्वोच्च न्यायालयले प्रदर्शनको फुटेज समेत सुरक्षित राख्न भनेको हो न्यायालयले जन्तर मन्तरलाई प्रदर्शन स्थलबाट हटाउने निर्णयबारे पनि केन्द्र सरकारसँग जवाब मागेको छ दिल्लीमा अक्टोबर 10 दिन इन्टरनेट सेवा बन्द गरिएको विषयमा केन्द्र सरकारले यसअघि नै सर्वोच्च न्यायालय सँग निशर्त माफी मागिसकेको छ गृह सचिव गोविन्द मोहनले अदालतमा पत्र बुझाउँदै कानून व्यवस्था कायम राख्न र अफवाह फैलिनबाट रोक्न इन्टरनेट सेवा बन्द गर्नु परेको जिकिर गर्नुभएको छ राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ
5: परिषदले ठकुरीलाई यही असोज 19 क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ प्राविधिक कारणले भने मेहताले थप खुलाउनु भएको छैन क्यानको विधान अनुसार परिषदले 2 सदस्य मनोनित गर्न सक्नेछ यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो
3: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका संचालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्रेको हो अरू मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसिया जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप छ चितवनको नारायणी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् भरतपुर महानगर एक पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी एकका 32 सृजना शर्मा र उहाँका 6 छोरा प्रसिद्ध पौडेल बेपत्ता हुनुभएको हो आमा र भाइसँगै गएकी 11 प्रसिद्धि पौडेललाई भने उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ बेपत्ता आमा छोराको खोजी भइरहेको छ नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रीय कार्य समितिका सबै पदको मत परिणाम आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी छ। सभापतिमा गगन कुमार थापा 6584 मत सहित निर्वाचित हुनु भएको छ। त्यस्तै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भूषाल महिला उपसभापतिमा निर्विरोध हुनु भएको छ। खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी विजयी हुनु भएको छ। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनु भएको छ। सहमहामन्त्रीका विभिन्न समूहमा पनि केही उम्मेद्वार विजयी भइसकेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: मिलाएर
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: पछिल्ला तीन ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ।
4: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलिभर अर्थात भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 पक्की पुल तथा 64 चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 पक्की पुल तथा 9 झोलुङ्गे पुल बगाएको छ। सड़क विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 लामो क्यान्टिलेभर अर्थात नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
3: भूमि र वन सम्बन्धी 2 अध्यादेश जारी भएपछि सरकारले 2 वर्षभित्र भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य राखेको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाका अनुसार 13 लाख भन्दा बढी निवेदनमाथि काम भइरहेको छ। अध्यादेशले निश्चित मापदण्ड पूरा गर्ने वन मध्यवर्ती तथा संरक्षित क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने बाटो खोलेको छ। योग्य परिवारलाई कृषि प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको 7% र आवासीय जग्गाका लागि 12% दस्तुरमा जग्गा उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ। साथै भूमिहीन दलितलाई 2 वर्षभित्र जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान छ। तर वास्तविक भूमिहीनको पहिचान र सार्वजनिक जग्गा तथा वन क्षेत्रको संरक्षणलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने कानून मन्त्री सुविता गौतमले बताउनु भएको छ। जोखिमयुक्त नदी किनारमा पुनः बस्ती बसाल्न नदिने र विस्थापित भूमिहीनलाई वैकल्पिक व्यवस्था गर्ने सरकारको योजना छ। यद्यपि सुकुम्बासी अभियान कर्मीले विगतका अनुभवका आधारमा सरकारको प्रतिबद्धतामाथि आशंका गरेका छन्। कानूनी व्यवस्था मात्रै पर्याप्त नहुने भन्दै विस्थापित परिवारको तत्काल व्यवस्थापन र आवासको सुनिश्चितता गर्न माग गरेका छन्। संसदीय सुनवाई समितिले राजदूत प्रस्तावित 13 10 नाम अनुमोदन गरेको छ। समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने सर्वसम्मतले अस्वीकृत गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि पद्मश्री राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झाको नाम पनि समितिले अनुमोदन गरेको छ। सरकारले गएको असोज 2 13 राजदूत सिफारिस गरेको थियो। नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका संचालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्रेको हो। अरू मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसिया जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप लागेको छ। तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका 25 बाल बालिकाको भारतीय सीमा क्षेत्र बनवासाबाट उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 मुनिका 25 बाल बालिकालाई बनवासाको चेकपोस्टले नेपाल फर्काएको हो। हुम्लाको सिमकोट 8 सेयराका ती बाल बालिकालाई पञ्चवीर बुढाले कञ्चनपुरको गोडाचौकी नाका हुँदै भारत लगेका थिए। बनवासाको चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। अरबपति एलन मस्कले युक्रेनी अस्त्रहरूको गति तथा स्टारलिङ्क नेटवर्कको प्रयोगमा लगाइएको प्रतिबन्धमा अमेरिकी सरकारको भूमिका हुन सक्ने बताउनु भएको छ। रूसमा आक्रमण गर्न तथा हवाई सुरक्षा कायम गर्न युक्रेनले स्टारलिङ्क इन्टरनेट नेटवर्क प्रयोग गर्दै आएको छ, तर हालै लगाइएको गति सीमाका कारण तीव्र गतिमा चल्ने अस्त्रहरूले नेटवर्कसँगको सम्पर्क गुमाउँदा सैन्य कार्यवाहीमा असर परेको युक्रेनी अधिकारीहरूले बताएका छन्। मस्कका अनुसार स्पेस एक्सको सैन्य सेवा स्टार सिल्डको प्रयोग तथा गति सीमा अमेरिकी सेना र राष्ट्रपतिले निर्धारण गर्छन्। यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिबन्ध सम्भावित प्राविधिक समस्या हुन सक्ने भन्दै नेटवर्कको सम्पर्क पुनस्थापनाका लागि अनुरोध गर्नुभएको छ। जेलेन्स्कीका सल्लाहकारले भने प्रतिबन्धलाई अमेरिका र युक्रेन बीच बढ्दो तनावसँग जोडेर हेरेका छन्।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको दुई महिनामा विप्रेषण आप्रवाह झण्डै 24% बढेको छ नेपाल राष्ट्र बैङ्क अनुसार साउन र भदौ महिनामा मात्रै 4.36 अर्ब रेमिटेन्स भित्रिएको हो अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह 33.1% बढेको थियो 2083 भदौ महिनामा विप्रेषण आप्रवाह 2.11 अर्ब छ अघिल्लो वर्षको यही महिनामा विप्रेषण आप्रवाह 1.74 अर्ब थियो राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ
4: परिषदले ठकुरीलाई यी असोज 19 गते क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो परिषदका सदस्य सचिव राम चरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाएको जानकारी दिनुभएको छ प्राविधिक कारणबारे भने मेहताले थप खुलाउनु भएको छैन क्यानको विभाग अनुसार परिषदले 2 जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्बी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो तर नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्त गरिएको थियो क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाएको भन्दै प्रश्न उठेको थियो
3: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ
4: स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नुपर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ प्रसूति सेवाका क्रममा आमाले सहज सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका साथै नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्को शरीर देख्न नमिल्ने व्यवस्था गरिएको हो निर्देशिकाका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको पारिवारिक सदस्यलाई साथमा रहने व्यवस्था नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्ने सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुको लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 वटा मापदण्ड तोकेको छ
3: गुल्मी अर्घाखाँचे र पाल्पा जिल्लाका कोटघर तथा शक्तिपीठ 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन् हरेक वर्ष हिँड्ने कोट र शक्तिपीठमा दशैंको घटस्थापनासँगै भव्य तरिकाले पूजा पनि हुन्छ तर केही वर्ष यता भने बसाइ सराएको कारण यी ऐतिहासिक कोटघर र शक्तिपीठमा दशैं पूजाको रौनक घट्दै गएको छ बुटोलबाट छवि पाण्डे
5: जनरेसनको कारण पनि हो सर पहिले जस्तो हाम्रो बुवाहरूका पाला जस्तो हुने भएन फेरि हाम्रो पाला जस्तो छोरा नातिया पाला हुन्छ यस्तै गर्दै गर्दै परिमार्जित आस्था गरौँ आस्था राखौँ मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ तर भनेर त भएन फेरि
6: गुल्मी अर्जयका माधव खनाल पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घटस्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जयको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो तर अहिले बसाई सराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ अर्जयमा मात्रै होइन अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले यस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टीकाराम पाण्डेको गुनासो छ
7: अब हामी पनि कयौँ वर्ष भयो कोटा गइयो कोटातिर त अब निर्माण कार्य काम अलिकति गरिरहेको अब मान्छे त अब यस्तै छ मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ति गर्छ अब बुढौली बन्छ गाउँमा छैन भन्नाले ठ्याक्कै हराइ भन्दाखेरि घट्दै गएको अब मान्छे पनि छैन गाउँमा
6: बसाई सराईको समस्या नभएको भए अहिले गुल्मी अर्घाखाँची र पाल्पाका ऐतिहासिक कोटघरमा यति बेला ठूलो चहलफहल हुन्थ्यो तर पहाड़बाट धेरै मानिसहरू बसाई सराई गरी शहर झरेको कारण पहाड़का कोटघरमा दशैंमा पनि रमाइलो हुन छाडेको स्थानीयको गुनासो छ तर गुल्मीको धुरकोटमा रहेको रजस्थलको कोटघरमा भने बसाई सराईले कुनै प्रभाव नपरेको स्थानीय धुरकोट छ रजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ
3: नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो। अरू मेडिकल व्यवसायमाथि समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसियामा जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप लागेको छ। भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोज पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ। खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ। स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो। सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्कोको शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो। निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ। सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ।
4: परिषदले ठकुरीलाई यही असोज 19 क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ। मेहताले थप खुलाउनु भएको छैन। क्यानको विधान अनुसार परिषदले 2 सदस्य मनोनित गर्न सक्नेछ। यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो। क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो।
3: नेपाली काँग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदौस आलम निर्वाचित हुनुभएको छ। फिरदौसले 3,046 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत मात्रै ल्याउनु भएको छ। अर्का उम्मेद्वार अतहर कमाल मुसलमानले 557 मत ल्याउनु भयो। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काँग्रेसका तर्फबाट निर्वाचित हुने फिरदौस एक्ला सांसद हुनुहुन्छ। चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
5: अहिले लगभग भनौँ न 2/3 सरकार छ। हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्व तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने काम हामी गरिरहेका छौँ।
3: शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्।
6: पर्यटन विभागका अनुसार 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहणको अनुमति लिएको जानकारी दिनुभएको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,00,000 रोयल्टी संकलन गरेको छ। सबैभन्दा धेरै मनास्लो आरोहणका लागि 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। त्यसबाट विभागले 22,58,57,000 रोयल्टी संकलन गरेको छ। धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। ती आरोहीबाट विभागले 84,73,000 राजस्व संकलन गरेको छ। यस्तै मकालु हिमाल आरोहणका लागि 1 टोलीका 3 जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 6,88,000 राजस्व संकलन गरेको छ। यसै गरी हेमलुङ हिमालका लागि 9 टोलीका 94 आरोहीले अनुमति लिएका छन्। यसबाट 57,88,000 रोयल्टी संकलन भएको छ। यस्तै आमा डब्लम हिमाल आरोहणका लागि 16 टोलीका 178 जनाले आरोहण अनुमति लिँदा उनीहरूबाट विभागले 2,73,00,000 राजस्व संकलन गरेको छ। यसैगरी पुथा, हिउचुली, मखालु, गंगापूर्णा पश्चिम, थोरुङ पिक, नोर्बुखाङ, अन्नपूर्ण फो, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारीबुङ, थापा पिक, पोखराखाङ, आर्दाङ, पेरे लगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ।
3: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाली समाजमा वर्गीय विभेद केही घटे पनि जातीय तथा सामाजिक असमानता अझै कायम रहेको बताउनु भएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले समाजको वर्ग संरचना परिवर्तन हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष हट्न नसकेको बताउनु भएको हो।
2: हाम्रा नीतिहरू पनि अहिले पछिल्लो चरणमा वर्गीय भन्दा जात जाति र समुदायको आधारमा राज्यको संरक्षण, राजकीय अवसर, सुविधा, सहुलियत पाइने व्यवस्थाहरू पनि त्यस अनुसार निर्धारण हुन थालेको हुनाले अब क्रमशः के देखिन थालेको छ भने निम्न वर्गलाई राज्यले संरक्षण र सहयोग गर्ने स्थिति चाहिँ कमजोर
3: अवस्था
0: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भन्सार पास भएका विद्युतीय सवारी साधन कच्ची र खाल्टाखुल्टी सड़कका कारण मुस्ताङमै थन्किएका छन्। मुस्ताङको नेपाल चीन जोड्ने कोरला नाकाको सड़क एक साता अघि खुलाइए पनि खाल्टाखुल्टी सड़कका कारण विद्युतीय सवारी साधनको ढुवानी ठप्प भएको हो। भन्सार जाँचपाच भइसकेका करिब 700 ईभी गन्तव्यमा पुर्याउन नसकिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। चुम्सुमदेखि कोरलासम्मको करिब 100 किलोमिटर सड़क खण्डमा साना र होचा ईभी गाड़ीको तल्लो भाग ठोकिएर क्षति पुग्ने जोखिम छ। नाका खुलेपछि ठूला ट्रक तथा मालवाहक कन्टेनरहरू सजिलै आउजाउ गरे पनि ग्राभेल सड़कका ठूला खाल्डाखुल्डीका कारण ईभी गाड़ीहरू ल्याउन नसकिएको हो। चुडालका अनुसार नाका प्रवेश गरी भन्सार पास हुन बाँकी करिब 2000 भन्दा बढी ईभी गाड़ी भन्सार पारी चीनतर्फ नै रोकिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले 6000 कर्मचारीमाथि कार्यवाही गर्न सिफारिश गरेको छ। चालू आर्थिक वर्षमा 442 सरकारी निकायको अनुगमनका क्रममा केन्द्रले अनुशासन उल्लंघन गर्ने 6385 जना कर्मचारीमाथि कार्यवाही गर्न सम्बन्धित निकायलाई लिखी पठाएको हो। केन्द्रले सार्वजनिक सेवा प्रवाहमा ढिला सुस्ती, निर्णय प्रक्रियामा ढिलाइ र कर्मचारीको अनुशासनबारे निगरानी बढ़ाइएको जनाएको छ। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 2000 निजी आवास निर्माण गरिदिने भएको छ। रेडक्रसले 1000 अस्थायी र 1000 स्थायी घर निर्माण गर्ने सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभयो। आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढ़ी प्रभावितलाई लक्षित गरी आवास तथा भाड़ा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली कांग्रेसको शेरबहादुर देव समूहले जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देव समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देव समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई 2 दिन अघि पत्र पठाएर जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड़गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मोड्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले पछिल्ला राजनैतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताउनु भएको हो, तर यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ।
4: तर केही पछाडि चाहिँ धकेल्यो। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ, सडक बालबालिका रहन दिएनौँ। यो देश त्यति गरिब पनि छैन, त्यसकारण हाम्रा बालबालिका अलपत्र पर्न सक्दैनन्, हामी व्यवस्था गर्छौँ भनेर हामीले सुन्यौँ। त्यसपछि हामीले सडकमा मान्छे घाउ खटिरा आदि इत्यादिसँग, भोकमारीसँग, रोगसँग, बिमारीसँग सडकमा फ्याँकिएको छ, कसैले हेर्दैन, त्यो स्थितिलाई अन्त्य गऱ्यौँ। सडक मानव हुनु हुँदैन हाम्रो देशमा भनेर तेस्रो कदम हामीले भिखमङ्गा हुनु हुँदैन, नेपाली भूमि, नेपाली धरती आफ्नो सन्तानलाई खुवाउन नसक्ने अवस्थामा छैन, त्यसकारण भिखमङ्गा सडकमा हुनु हुँदैन भन्यो। त्यसमा हाम्रा भन्दा बाहिरकै भिखमङ्गा बढिरहेछ, माग्न पाइँदैन भनेपछि तिम्रो आफ्नो ठाउँ पऱ्यो। यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
3: नेपाली काँग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदोस आलम निर्वाचित हुनु भएको छ। फिरदोसले 3,33,46 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत ल्याउनु भएको छ। अर्का उम्मेद्वार अधर कमाल मुसलमानले 557 मत ल्याउनु भयो। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काँग्रेसका तर्फबाट निर्वाचित हुने फिरदोस एक्ला सांसद हुनुहुन्छ। चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
2: अहिले लगभग भनौँ न दुई तिहाईको सरकार छ। हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्व तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने
3: खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यालय हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोर्याउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरूराज घिमिरे पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ. विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो. बीएफपीएस काठमाडौँसँगको कुराकानीमा घिमिरे.
4: विशेष महाधिवेशनको नायक गुरूराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन?
5: अब यो निर्वाचन मा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो. त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरेँ, गरिरहेको छु र भविष्यमा पनि गर्नेछु. विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा, पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गऱ्यौँ. अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेका छ. त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ, पुगेका छौँ. र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन. तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ. यसका केही आन्तरिक कारणहरू पनि छन्, मेरा वैयक्तिक कारण पनि होलान्, साथीहरू पनि कारण हुनुहोला, होइन, र धेरै कारणहरू छन्, त्यसको हामी यथा समयमा समीक्षा गर्नेछौँ.
4: अलिकति अन्याय नै त नभनौ, न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई?
5: होइन, मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ, तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ, सभापति छान्नु भएको छ, तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ, तपाईँहरूको आफ्नो विवेकले. त्यो विवेकमा म प्रश्न गर्दिनँ. तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए, मलाई निर्वाचित गरिदिएको भए, त्यो हिजोको अभिभावक चाहिँ पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ, म परिणाम निकाल्थेँ. त्यो विश्वास चाहिँ तपाईँहरूलाई मैले दिलाउन सकिनँ. त्यो विश्वास दिलाएको भए तपाईँहरूको सायद समर्थन प्राप्त गर्थेँ होला. अब अर्को कुरा, तपाईँहरूले मत हालेर मात्रै चुप बस्ने कुरा हुँदैन, चुप लागेर बस्ने कुरा हुँदैन. तपाईँहरूले गरेको विश्वास सार्थक हुन्छ कि हुँदैन, त्यो कुरालाई निर्वाचित हुनुभएका साथै अगाडि बढाउनु कि हुन्न, त्यसको खबरदारी तपाईँहरूले गर्नुपर्छ. बेला बेलामा तपाईँहरूले चाहिँ नि जगजगाउनुपर्छ. हिजो बोलेका कुराहरू कति सार्थक भए भन्ने कुराको सम्झना चाहिँ गराउनुपर्छ पार्टी नेतृत्वलाई. त्यसका लागि सचेततापूर्वक चाहिँ नि लाग्नका लागि म आग्रह गर्न चाहन्छु.
3: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ. स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो. सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ. प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ. एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्को शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो. निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ. सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ. नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ. सुदूरपश्चिम नाकामा दशैं मनाउन भारतबाट फर्किनेको लर्को लागेको छ. तर सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट भने अनावश्यक शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ. नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट.
2: रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरू यति बेला दशैं मनाउन धमाधम घर फर्किरहेका छन्। कैलालीको त्रिनगर गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धारचुला नाकाहरूबाट सयौं नेपालीहरू घर फर्किरहेका छन्। तर यसरी घर फर्किरहेका नागरिकहरूले सीमा नाकामा भने शास्ति खेप्नु परेको गुनासो सुनाएका छन्। विशेष गरी भारतीय कस्टम सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी र गाडीवालाबाट उनीहरूले समस्या झेल्दै आएका छन्।
6: नागामा केही होइन, सामान धेरै पनि
2: यहाँका काम गर्न सक्ने उमेर समूहका अधिकांश नागरिकहरू रोजगारीका लागि भारतका विभिन्न शहर पुग्ने गरेका छन्। परिवार तथा बाल बच्चाका लागि ल्याएका कपडा समेत सीमा सुरक्षामा खटिएका दुवै तर्फका सुरक्षा कर्मीले फालिदिने, पैसा असुल्ने लगायतका दुःख दिइरहेको उनीहरूको गुनासो छ।
7: मेहनत गरेर कमाएर पैसा लिएर त्यो के अरे सामान लिएर आउँछ अनि त्यसैको पैसा फेरि डबल लिइहाल्छ।
8: खानु पुगेन, लगाउनु पुगेन, अनि परदेशी जानै पर्यो, बाल बच्चाहरूलाई लिनै पर्यो। अहिले मै भनौँ, मेरो दुई बच्चा वहीँ छन्। पहिला मैले पनि यहाँ माइतीमा राखेर बच्चा पाले, अहिले बच्चाहरूलाई लिएर वहीँ पढाउँदैछु, पाल्दैछु। एउटा मजबुरी भएर त जानु पर्यो। सबै चिज नेपालमा भइदियो भए अर्काको देशमा जानु कसलाई रहर हुन्छ?
9: धेरै पीडा छ हामीलाई। अब के गर्ने, यहाँ भएर हामीले त्यहाँ जानुपर्ने केही समस्या थिएन, होइन? यही गर्थे, अब के गर्ने, त्यसै भएर जानुपर्छ, आउनुपर्छ। यो दुःख कति छ हामीलाई।
2: यी समस्याका विषयमा हरेक वर्ष हुने सीमा सुरक्षाको बैठकमा कुरा उठ्ने गर्छ, तर समाधान भन्ने अहिलेसम्म हुन सकेको छैन। यस्ता समस्या समाधानका लागि दुवै तर्फका सुरक्षा अधिकारीहरू गम्भीर हुन जरुरी छ।
3: अब खबर फटाफट। बाढ़ीले थुनिएको म्याग्दीको उपचार स्थल सिंगा तातोपानी 18 दिनपछि खुल्यो। स्नान शुरू, 2 करोड़ भन्दा बढ़ीको क्षति। पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै, व्यवस्थित प्रदर्शनी स्थलको अभावले शास्ति। सड़कदेखि निजी जग्गासम्म कार्यक्रम, स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6,44,00,000 लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न। धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न, सुधार गर्न प्रशासनको निर्देशन। बाढ़ीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने। तटबन्धसँगै सौन्दर्यकरणको योजना, गुरु योजना बनाउन कार्यदल सक्रिय। बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली, 203 सैनिक मिशनमा खटिए। कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुको आबु खैरेनीका किसानलाई स्थानीय सरकारको साथ। हलगोरु पाल्ने 46 जनालाई अनुदान, प्रति परिवार 7,000 रूपियाँ सहयोग। आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै, 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती, 5 गैंडा र 1 चितुवाको मृत्यु। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ।
10: परिषदले ठकुरीलाई यही असोज 19 गते क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ। मेहताले थप खुलाउनु भएको छैन। क्यानको विधान अनुसार परिषदले 2 जना सदस्य मनोनित गर्न सक्नेछ। यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो। क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो।
3: भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोच पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ। यो दिनको प्रदर्शनका बेला रेल स्टेशन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सुनवाई चलिरहँदा सर्वोच्च न्यायालयले प्रदर्शनको फुटेज समेत सुरक्षित राख्न भनेको हो। न्यायालयले जन्तर मन्तरलाई प्रदर्शन स्थलबाट हटाउने निर्णयबारे पनि केन्द्र सरकारसँग जवाफ मागेको छ। दिल्लीमा अक्टोबर 10 दिन इन्टरनेट सेवा बन्द गरिएको विषयमा केन्द्र सरकारले यसअघि नै सर्वोच्च न्यायालयसँग निशर्त माफी मागिसकेको छ। गृह सचिव गोविन्द मोहनले अदालतमा पत्र बुझाउँदै कानून व्यवस्था कायम राख्न र अफवाह फैलिनबाट रोक्न इन्टरनेट सेवा बन्द गर्नु परेको जिकिर गर्नुभएको छ। अरबपति इलन मस्कले युक्रेनको रक्षा प्रणालीमा प्रयोग हुँदै आएको स्टारलिङ्क नेटवर्कमा अचानक लगाइएको प्रतिबन्धमा अमेरिकी सरकारको भूमिका हुन सक्ने संकेत गर्नुभएको छ। युक्रेनले रूसी आक्रमणको प्रतिकार गर्न ड्रोन तथा अन्य सैन्य उपकरण सञ्चालन र हवाई सुरक्षा कायम गर्न स्टारलिङ्क सैटेलाइट नेटवर्कको प्रयोग गर्दै आएको छ। तर युद्ध मैदानमा खटिएका सैन्य कमाण्डरका अनुसार स्टारलिङ्क प्रणाली अचानक बन्द भएको थियो। स्काई न्यूजकी रक्षा तथा सुरक्षा सम्पादक डेबोरा हेन्सले स्टारलिङ्कमा आएको यो अवरोधले युक्रेनको रक्षा प्रणालीमा किन गम्भीर समस्या निम्त्याउन सक्छ भन्ने बारे व्याख्या गर्नुभएको छ।
11: The Ukrainian interceptors that are dealing with, for example, Russian jet-powered drones that fly at least twice the speed of that.
3: हवस् त अहिलेसम्मका खबर यति नै।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा घटस्थापना यता करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटेलमा सरकारी अनुगमन तीव्र।
1: 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
0: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा
2: अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेको कुरो सबैको घर पीडित हुन्छ।
0: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रुसको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीडितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाशप्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रुसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ्न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रुसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रुसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रुसका लागि ठूलो आम्दानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रुसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रुस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएभले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिसनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रुसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 निष्क्रिय बनेको पनि जनाएको छ। खाडी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झन्झन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र 1 शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका 1 प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटेलहरूमा हालै बढाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढेका बेला बढाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाखजना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले बीबीसीसँग भने,
1: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ एउटा, त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
0: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
1: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रिन स्टिकर विथ 3 स्टार दिने गर्छौँ हामी। 80 देखि 90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रिन स्टिकर विथ 2 स्टार भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौँ, त्यो भनेको ग्रिन स्टिकर विथ 1 स्टार भन्छौँ, सन्तोषजनक स्तर भन्छौँ। र अर्को डी ग्रेड भन्छौँ, त्यो भनेको सामान्य स्तर, जन्मा 50 देखि 65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौँ, त्यो पहेलो स्टिकर दिन्छौँ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौँ, उनीहरूलाई हामी सुझाव दिन्छौँ तपाईँका यी कुराहरू पुरा गर्नुहोस् भन्छौँ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौँ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौँ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
0: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
1: 50 नम्बरसम्मलाई फेलै भन्दैनौँ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौँ। त्योभन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौँ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
0: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
1: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
0: जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, अब यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
1: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
0: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
1: अहिले अलिकति भिड बढी हुने र ठगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5,00,000 जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
0: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतिको विनाशकारी भोटेकोशी त्रिशुली बाढीमा जुम्लाका 63 मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँभन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन् त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रो साथी कृष्णमाया उपाध्याय।
4: पातराशी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लाम्री गाउँका मात्रै 15 जना युवा बाढीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढीमा गुमाएकी लाम्री गाउँकी चन्द्र रूपा बुढा।
2: छोरा होइन जलजली आउने भए छलबा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको घर पिँढी त हुने अब नारी होइन टोके छोरो भए बच्चा केरी पढाउने कोही अकचे छन्।
4: रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढीमा बेपत्ता भए। डम्मर भण्डारीकी छोरी रिता भण्डारी
5: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले काहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
4: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
6: एउटा छोरो त्यो पनि भूमियो जिउँदैछन् आश त छ आँखा नदिनसम्म त आशै छ देखे जिउने सोच बिहा भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब त्यो
4: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीय लाउरी बुढा।
7: रोउन बाबा दुई पैसा लागि भयो अखल जिन गौ नानी बाटो हेर्नु लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
4: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई
8: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
4: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लाम्री, जुम्ला।
0: अब एउटा अन्तर्राष्ट्रिय विषय। रुसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः सुरु गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रुसले ऊर्जा युद्धविराम उल्लङ्घन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
3: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दबाब दिनका लागि रुसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रुसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिङ्क भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी सहरमा रुसी हमला भएको उल्लेख गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: Around the room, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandho.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: भन्सार पास भएका विद्युतीय सवारी साधन कच्ची र खाल्टाखुल्टी सड़कका कारण मुस्ताङमै थन्किएका छन्। मुस्ताङको नेपाल चीन जोड्ने कोरला नाकाको सड़क एक साथ अघि खुलाइए पनि खाल्टाखुल्टी सड़कका कारण विद्युतीय सवारी साधनको ढुवानी ठप्प भएको हो। भन्सार जाँचपाच भइसकेका करिब 700 इभी गन्तव्यमा पुर्याउन नसकिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। चुम्सुमदेखि कोरलासम्मको करिब 100 किलोमिटर सड़क खण्डमा साना र होचा इभी गाड़ीको तल्लो भाग ठोकिएर क्षति पुग्ने जोखिम छ। नाका खुलेपछि ठूला ट्रक तथा मालवाहक कन्टेनरहरू सजिलै आउजाउ गरे पनि ग्राभेल सड़कका ठूला खाल्टाखुल्टीका कारण इभी गाड़ीहरू ल्याउन नसकिएको हो। चुडालका अनुसार नाका प्रवेश गरी भन्सार पास हुन बाँकी करिब 2000 भन्दा बढी इभी गाड़ी भन्सार पारी चीनतर्फ नै रोकिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले 6000 कर्मचारीमाथि कार्यवाही गर्न सिफारिश गरेको छ। चालू आर्थिक वर्षमा 442 सरकारी निकायको अनुगमनका क्रममा केन्द्रले अनुशासन उल्लंघन गर्ने 6385 जना कर्मचारीमाथि कार्यवाही गर्न सम्बन्धित निकायलाई लिखी पठाएको हो। केन्द्रले सार्वजनिक सेवा प्रवाहमा ढिला सुस्ती, निर्णय प्रक्रियामा ढिलाइ र कर्मचारीको अनुशासनबारे निगरानी बढ़ाइएको जनाएको छ। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 2000 निजी आवास निर्माण गरिदिने भएको छ। रेडक्रसले 1000 अस्थायी र 1000 स्थायी घर निर्माण गर्ने सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभयो। आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढ़ी प्रभावितलाई लक्षित गरी आवास तथा भाड़ा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली कांग्रेसको शेरबहादुर देवर समूहले जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देवर समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देवर समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई 2 दिन अघि पत्र पठाएर जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मर्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले पछिल्ला राजनैतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताउनु भएको हो, तर यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ।
4: तर केही पछाडि चाहिँ दगेल्यो। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ, सडक बालबालिका रहन दिएनौँ। यो देश त्यति गरिब पनि छैन, त्यसकारण हाम्रा बालबालिका अलपत्र पर्न सक्दैनन्, हामी व्यवस्था गर्छौँ भनेर हामीले सुन्यौँ। त्यसपछि हामीले सडकमा मान्छे घाउ खटिरा आदि इत्यादिसँग, भोकमारीसँग, रोगसँग, बिमारीसँग सडकमा फ्याँकिएको छ, कसैले हेर्दैन, त्यो स्थितिलाई अन्त्य गऱ्यौँ। सडक मानव हुनु हुँदैन हाम्रो देशमा भनेर तेस्रो कदम हामीले भिखमुङ्गा हुनु हुँदैन, नेपाली भूमि, नेपाली धरती आफ्नो सन्तानलाई खुवाउन नसक्ने अवस्थामा छैन, त्यसकारण भिखमुङ्गा सडकमा हुनु हुँदैन भन्यौँ। त्यसमा हाम्रा भन्दा बाहिरकै भिखमुङ्गा बढिरहेछ, माग्न पाइँदैन भनेपछि तिम्रो आफ्नो ठाउँ पऱ्यो। यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
3: नेपाली काँग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदोस आलम निर्वाचित हुनुभएको छ। फिरदोसले 3,33,46 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत ल्याउनु भएको छ। अर्का उम्मेद्वार अधर कमाल मुसलमानले 557 मत ल्याउनु भयो। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काँग्रेसका तर्फबाट निर्वाचित हुने फिरदोस एक्ला सांसद हुनुहुन्छ। चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
5: अहिले लगभग भनौँ न दुई तिहाईको सरकार छ। हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्व तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने काम।
3: हवस् त, खबर यति नै, नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको 87 किलोमिटर सडक खण्डमा कालोपत्रे सकिन लागेको सरकारले जनाएको छ. ग्रामीण क्षेत्रमा 4 लेन तथा सहरी क्षेत्रमा 4 लेनसहित 6 मिटरको सर्भिस लेन निर्माण हुने आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ. लहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ. सन् 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो. सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन्. सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन्. 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ. सबभन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 जना दीक्षित भएका छन्. राप्रपाकी प्रमुख सचेतक खुसबु ओलीले संसदको वर्ष अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ. संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तापक्ष र प्रतिपक्षबीच राजनैतिक आरोप प्रत्यारोपमा संसद केन्द्रित हुँदा जनसरकारका विषय र कानूनी बहस कमजोर बनेको उल्लेख गर्नुभएको छ.
4: यसपटकको सदनमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा भन्नुपर्दा कानुन निर्माणमा हामी अलिकति कमजोर भयौँ भन्ने जस्तो लाग्यो. सिङ्गो संसदै सरकार व्यवस्थापिका चाहिँ सँगसँगै हिँड्न सकेन भन्ने पनि मेरो अनुभव रह्यो. प्रतिपक्ष पनि केही हदसम्म अरू बेला भन्दा एउटा बहुमतको सरकारसँग अलिकति कमजोर रहे तापनि प्रतिपक्षको भूमिकामा हामीले सक्दो जनताका मुद्दाहरू उठाउने र खबरदारी गर्ने प्रयासहरू पनि निरन्तर गर्यौँ. र मलाई के लाग्यो भने एज अ पार्लियामेन्टेरियन हामीलाई जनताले यत्रो ठुलो म्यान्डेट दिएर पठाइसकेपछि हाम्रो प्रमुख दायित्व चाहिँ ऐन बनाउनेमा हुनुपर्ने थियो. तर त्योभन्दा पनि त्यो सिङ्गो सदन सत्तापक्षभित्र पनि र प्रतिपक्षमा अलिकति पोलिटिकल चार्जिङमा बढी डेभिएट भयो कि.
3: गुल्मी, अर्घाखाँची र पाल्पाका कोटघर तथा शक्तिपीठ 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन्. हरेक वर्ष यिनै कोट तथा शक्तिपीठमा दशैंको घटस्थापनासँगै भव्य तरिकाले पूजा हुन्छ. तर केही वर्ष यता भने बसाई सराईको कारण कोटघर र शक्तिपीठमा दशैं पूजाको रौनक घट्दै गएको छ. बुटवलबाट छवि पाण्डे.
5: पहिलो जस्तो छैन, यो जेनेरेसनको कारण पनि हो सर. पहिले जस्तो हाम्रो बुवाहरूका पाला जस्तो हुने भएन, फेरि हाम्रो पाला जस्तो छोरा नाजिया पाला हुन्न. यस्तै गर्दै गर्दै परिमार्जित आस्था गरून्, आस्था राखुन्, मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ, तर भनेर त भएन. फेरि
6: गुल्मी अर्जाईका माधव खनाल, पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घटस्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जाईको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो, तर अहिले बसाई सराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ. अर्जाईमा मात्रै होइन, अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले जस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टिकाराम पाण्डेको गुनासो छ.
7: अब हामी पनि कयौँ वर्ष भयो कोटा गइयो, कोटातिर त अब निर्माण कार्य गाउँको अलिकति गरिरहेको. अब मान्छे त अब यस्तै छ, मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ती अम्ती गर्छ. अब बुढौली पनि छ गाउँमा, छैन भन्नाले ठ्याक्कै हराइ भन्दा घट्दै गएको छ. अब मान्छे पनि छैन गाउँमा.
6: तर गुल्मीको धुर्कोटमा रहेको राजस्थलको कोटघरमा भने बसाई सराईले कुनै प्रभाव नपरेको स्थानीय धुर्कोट छ. राजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ,
8: बसाई सराईले कोटलाई प्रभाव पारेको छैन. कोट जाने अलिक चर्चित ठाउँ भएको भएर बसाई सराई त गएका पनि यहाँ आउनुहुन्छ, अनि पूर्णिमाका दिन त भिड भाडै हुन्छ. बसाई सराईको पनि आउनुहुन्छ, त्यहाँ हाम्रो ठुलो मेला लाग्छ धुर्कोट कोटमा.
6: ऐतिहासिक कोटघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनासँगै दशैं विशेष पूजा शुरू हुने गर्दछ. तत्कालीन 2224 राज्यका इस्मा, मुसिकोट, धुरकोट, चन्द्रकोट, चारपाला, घमिर, अर्जाई, रेसुङ्गा, मरभुङ, अर्खाबाङ, वामी, छत्रकोट लगायतका शक्तिपीठमा परम्परागत रूपमा पूजा हुँदै आएको छ. तर बसाई सराईले भने प्रभाव पारेकोमा स्थानीयको चिन्ता छ.
3: डिभिजन वन कार्यालय तनहुँले गएको आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट 46 वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ.
2: कार्यालयका प्रमुख मनोज राणा भाटका अनुसार उद्धार गरिएका वन्यजन्तुमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर र स्याल लगायतका छन्। अधिकांश वन्यजन्तुलाई जीवितै उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ। सो अवधिमा दुईवटा चितुवा र एउटा स्याल मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवा घाइते अवस्थामा भेटिएको थियो। यसै गरी वन्यजन्तुको आक्रमणबाट मानिस, पशुधन र कृषिबालीमा पुगेको क्षति बापत कार्यालयले 7,39,370 रुपियाँ राहत वितरण गरेको छ। बाँदर र भालुको आक्रमणबाट घाइते भएका मानिसलाई 2,18,000 रुपियाँ, पशुधनमा क्षति पुगेका किसानलाई 5,07,000 रुपियाँ र कृषि बालीमा क्षति पुगेका किसानलाई 14,250 रुपियाँ राहत।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: दाङमा दुई मोटरसाइकल आपसमा ठोकिएर आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। घोराई दुई रामपुर काटो बहादुर ओलीको चलेर मृत्यु भएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। मोटरसाइकल चलेकाले नम्बर पहिचान हुन सकेको छैन। दुर्घटनामा दुईजना घाइते भएका छन्। अर्का एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते दुवैको घोराई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। तीनजना चढेर तीव्र गतिमा रहेको मोटरसाइकल चालक पनि फरार रहेका जनाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका एकमा असोज तीन गते भएको गोली प्रहार घटनामा संलग्न पाँचजना पक्राउ परेका छन्। स्थानीय निरज यादवमाथि भएको गोली प्रहारमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको एसपी पुष्पराम मल्लले जानकारी दिनुभएको छ। असोज तीन गते दुई पक्षको झडपको क्रममा 24 वर्ष यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। यादवको खुट्टामा गोली लागेपछि उपचारका लागि विराटनगर लगिएको थियो। दुईजना यसअघि नै पक्राउ परेका थिए। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाली समाजमा वर्गीय विभेद केही घटे पनि जातीय तथा सामाजिक असमानता अझै कायम रहेको बताउनु भएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले समाजको वर्ग संरचना परिवर्तन हुँदै गए पनि जात समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष हट्न नसकेको बताउनु भएको हो।
4: हाम्रा नीतिहरू पनि अहिले पछिल्लो चरणमा वर्गीय भन्दा जात जाति र समुदायको आधारमा राज्यको संरक्षण राजकीय अवसर सुविधा सहुलियत पाइने व्यवस्थाहरू पनि त्यस अनुसार निर्धारण हुन थालेको हुनाले अब क्रमशः के देखिन थालेको छ भने निम्न वर्गलाई राज्यले संरक्षण र सहयोग गर्ने स्थिति चाहिँ कमजोर हुँदै जाने र हामी जातीय प्रणाली अनुसारका आरक्षणका विधिहरूमा जाने समाजलाई वैज्ञानिक भन्दा परम्परागत दृष्टिकोणले व्याख्या गर्ने त्यस्तो परिपाटी हामीले त्याग्न सकेका छैनौँ।
3: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको विकासका लागि प्रशासनिक प्रक्रिया सरल बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले महासङ्घले सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्ने तर प्रमाण बिना उद्यमीलाई दोषी ठहर नगरी कानुनी कारवाही निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ।
5: भ्रष्टाचार विरुद्धको सरकारी अभियानलाई महासङ्घले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानुनभन्दा माथि हुँदैनन्। तर निष्पक्ष र चाहिँ कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन। वास्तविक व्यावसायिक विवाद व्यवसायको असफलता र प्रक्रियागत त्रुटिलाई जानी जानी गरिएको ठगी भ्रष्टाचार आपराधिक कार्यबाट छुटाउनु पर्दछ।
3: सुदूरपश्चिम नाकामा दशैं मनाउन भारतबाट फर्किनेको लर्को लागेको छ। तर सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट भने अनावश्यक शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू यति बेला दशैं मनाउन धमाधम घर फर्किरहेका छन्। कैलालीको त्रिनगर गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलाको धारचुला नाकाहरूबाट सयौं नेपालीहरू घर फर्किरहेका छन्। तर यसरी घर फर्किरहेका नागरिकहरूले सीमा नाकामा भने शास्ति खेप्नु परेको गुनासो सुनाएका छन्। विशेष गरी भारतीय कस्टम सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी र गाडीवालाबाट उनीहरूले समस्या झेल्दै आएका छन्।
7: नाकामा केही होइन, सामान धेरै पनि ल्याएको छैन, 200-300 रुपियाँ हानिरहेका छन् कस्टमर।
6: यहाँका काम गर्न सक्ने उमेर समूहका अधिकांश नागरिकहरू रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेका छन्। परिवार तथा बालबच्चाका लागि ल्याएका कपडा समेत सीमा सुरक्षामा खटिएका दुवै तर्फका सुरक्षाकर्मीले फालिदिने, पैसा असुल्ने लगायतका दुःख दिइरहेको उनीहरूको गुनासो छ।
8: मेहनत गरेर कमाएर पैसा लिएर त्यो के अरे प्रमाण लिएर आउँछौ अनि त्यसैको पैसा फेरि डबल
9: लिएन, लगाउनु पुगेन, अनि परदेशी जानै पर्यो, बाला बच्चाहरूलाई लिनै पर्यो। अहिले मै भनौँ, मेरो दुई बच्चा वहीँ छन्। पहिले मैले पनि यहाँ माइतीमा राखेर बच्चा पाले, अहिले बच्चाहरूलाई लिएर वहीँ पढाउँदैछु पाल्दैछु। एउटा मजबुरी भएर त जानु पर्यो, सबै चिज नेपालमा भइदियो भए अर्काको देशमा जानु कसलाई रहर हुन्छ।
10: धेरै पीडा छ हामीलाई, अब के गर्ने, यहाँ भएर हामीले त्यहाँ जानुपर्ने केही समस्या थिएन, अब के गर्ने, त्यसै भएर जानुपर्छ आउनुपर्छ, यो दुःख कति छ हामीलाई।
6: यी समस्याका विषयमा हरेक वर्ष हुने सीमा सुरक्षाको बैठकमा कुरा उठ्ने गर्छ, तर समाधान भन्ने अहिलेसम्म हुन सकेको छैन। यस्ता समस्या समाधानका लागि दुवै तर्फका सुरक्षा अधिकारीहरू गम्भीर हुन जरुरी छ।
3: आइएसए फुटबल वर्ल्ड कपको 29 संस्करणमा सहभागी हुने नेपाली टोली शुक्रबार चीन जाने पाएको छ। 20 खेलाडीसहित 29 सदस्य नेपाली टोली असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। टोलीमा 16 18 वर्ष उमेरका खेलाडी सहभागी छन्। विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्केले प्रतिस्पर्धाबाट खेलाडी छानिएको बताउनु भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको 87 किलोमिटर सडक खण्डमा कालोपत्रे सकिन लागेको सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा 4 लेन तथा सहरी क्षेत्रमा 4 लेनसहित 6 मिटरको सर्भिस लेन निर्माण हुने आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। लाहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो। यसै गरी गोर्खाको आरुघाट पुलमा बेलीब्रिज चढानको काम शनिबारसम्म सकिने भएको छ। मन्त्रालयले गोर्खातर्फ बेलीब्रिज चढानका लागि फाउन्डेसनको काम भइरहेको र पारिपट्टि डन्डी बाँध्ने काम भइरहेको जनाएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले फुलपाती पढाई समारोहको अन्तिम निरीक्षण गर्नुभएको छ। सैनिक मञ्च टुँडिखेल पुगेर सिग्देलले शान्ति र समृद्धिको कामना गर्दै हुने फुलपाती बढाई तयारी हेर्नुभएको हो। शनिबार फुलपातीका अवसरमा बढाई हुनेछ। सो अवसरमा प्रधान सेनापति सिग्देलले उत्कृष्ट कार्य सम्पादन गर्ने सैनिक तथा गैर सैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभएको सेनाले जनाएको छ। मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानीमा बढुवा भएका सुबेदारलाई पनि ध्वजानी चिन्ह प्रदान गरिएको छ। सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन्। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन्। 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सबभन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 जना दीक्षित भएका छन्। पछिल्ला 3 ठूला विपदका कारण 134 पुलमा क्षति भएको छ।
4: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलेभर अर्थात भित्तामा खोपिएका समेत गरी 134 वटा पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 वटा पक्की पुल तथा 64 वटा चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 वटा बगेका छन् भने 11 वटामा आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 देखि 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 वटा झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 वटा पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 वटा पक्की पुल तथा 9 वटा झोलुङ्गे पुल बगाएको छ। सड़क विभागका अनुसार बुढी गण्डकी बाढीले आरुघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर पक्की पुल तथा आरुघाट 9 आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 वटा झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 मिटर लामो क्यान्टिलेभर अर्थात नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
5: बाढीले थुनिएको म्याग्दीको उपचार स्थल सिंगा तातोपानी 18 दिनपछि खुल्यो। स्नान शुरू। 2 करोड़ भन्दा बढीको क्षति। पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै व्यवस्थित प्रदर्शनी स्थलको अभावले सास्ती। सड़कदेखि निजी जग्गासम्म कार्यक्रम। स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6 करोड़ 44 लाखको लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न। धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न। सुधार गर्न प्रशासनको निर्देशन। बाढीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने। तटबन्धसँगै सौन्दर्यीकरणको योजना। गुरु योजना बनाउन कार्यदल सक्रिय। बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली। 203 सैनिक मिशनमा खटिए। कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुको आबु खैरेनीका किसानलाई स्थानीय सरकारको साथ। हलगोरु पाल्ने 46 जनालाई अनुदान। प्रति परिवार 7,000 रूपियाँ सहयोग। आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै। 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती 5 गैंडा र 1 चितुवाको मृत्यु।
3: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। केसीले 3,253 मत पाउनुभएको छ। पेसागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ। खबर यति नै, नमस्कार।

BFBS Gorkha Radio. Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धनुषाको धनौची गाउँपालिका तिनका 233 सुवासी परिवारले जग्गाको लालपूर्जा पाएका छन्। नापजाँच सम्पन्न भएको 11 वर्षपछि जग्गा धनी प्रमाणपूर्जा दिएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। ती क्षेत्रको नापजाँच कार्य 2072 सालमै सम्पन्न भएको थियो, तर नाप नक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुर्याउन नसक्दा लामो समयसम्म जग्गा धनी प्रमाणपूर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पूर्जा वितरण गरिएको हो। पूर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। सुनसरीको देवानगंज गाउँपालिका एकमा असोज 3 गते भएको गोली प्रहार घटनामा संलग्न 5 जना पक्राउ परेका छन्। स्थानीय निरज यादवमाथि भएको गोली प्रहारमा संलग्न 5 जनालाई नियन्त्रणमा लिएको एसपी पुष्पराम मल्लले जानकारी दिनुभएको छ। असोज 3 गते दुई पक्षको झडपको क्रममा 24 वर्ष यादवमाथि गोली प्रहार भएको प्रहरले जनाएको छ। यादवको खुट्टामा गोली लागेपछि उपचारका लागि विराटनगर लगिएको थियो। 2 जना यसअघि नै पक्राउ परेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुसबु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप प्रत्यारोपमा संसद केन्द्रित भएको जिकिर गर्नुभएको छ।
4: यसपटकको सदनमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा भन्नुपर्दा कानुन निर्माणमा हामी अलिकति कमजोर भयौँ भन्ने जस्तो लाग्यो। सिङ्गो संसदै सरकार व्यवस्थापिका चाहिँ सँगसँगै हिँड्न सकेन भन्ने पनि मेरो अनुभव रह्यो। प्रतिपक्ष पनि केही हदसम्म अरू बेला भन्दा एउटा बहुमतको सरकारसँग अलिकति कमजोर रहे तापनि प्रतिपक्षको भूमिकामा हामीले सक्दो जनताका मुद्दाहरू उठाउने र खबरदारी गर्ने प्रयासहरू पनि निरन्तर गर्यौँ। र मलाई के लाग्यो भने एज अ पार्लियामेन्टेरियन हामीलाई जनताले यत्रो ठुलो म्यान्डेट दिएर पठाइसकेपछि हाम्रो प्रमुख दायित्व चाहिँ ऐन बनाउनेमा हुनुपर्ने थियो, तर त्योभन्दा पनि त्यो सिङ्गो सदन सत्तापक्षभित्र पनि र प्रतिपक्षमा अलिकति पोलिटिकल चार्जिङमा बढी डेभिएट भयो कि।
3: प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै बेला हिमालपारीको व्यापारमा उन र नुनको कारोबार गर्ने मार्गको विरासत अहिले दशैंका बेला हिमाली च्याङ्ग्रा झार्ने परम्पराले थानेको छ। मुस्ताङका च्याङ्ग्रा व्यापारी निरज थकाली:
5: अब विशेष गरी अब जस्तै जुन च्याङ्रा मुस्ताङकै च्याङ्रा खाने साथीभाइहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू सर्वप्रथम चाहिँ त्यो च्याङ्राको विशेषता बुझ्नुहोस् र च्याङ्रालाई हेर्नुहोस् कि, किनभने अब धेरै ठाउँबाट आउँछ सबैले मुस्ताङको च्याङ्रा भनेर, जस्तै अब मुस्ताङको स्याउलाई चाइनिज स्याउ के चाइनिज स्याउलाई मुस्ताङ स्याउ भनेर बेचे जस्तो धेरै चिज झुकिन सक्छ।
3: मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्राको यात्रा म्याग्दी पर्वत बागलुङ चितवन काठमाडौँ पोखरा बुटवल च्याङ्जा र नुवाकोट लगायत ठाउँमा पुग्ने गरेको पशु चोप्या व्यापार सेवा सङ्घका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको भनाइ छ।
6: यही एउटा नाकाबाट जति आएको सामान यो काठमाडौँ नेपाल आदि राज्यभरिलाई नै खपत हुने, 2-4 वटा अहिले ट्रान्सपोर्टेसन हुने हिसाबले खपत हुने हो, यही यति सामान हो। अब विशेषता त के हुन्छ भने अहिले सबैले मुस्ताङको च्याङ्रा भन्छ, विशेषता कस्तो हुन्छ भने अब मान्छेले यो मुस्ताङको च्याङ्रा 5 वर्षमा मात्रै बेच्छ, त्यसलाई खार्पा भन्छन्, 5 वर्ष भएपछि बेच्छ। 5 वर्षको च्याङ्रा हाम्रो खसीहरू 5 वर्षको भने छिपिन्छ, त्यसको मासु भुटेर पाक्दैन, पकाउनु गाह्रो हुन्छ भन्छ, तर यसको विशेषता भने भुटेर नर्मल मजाले पाक्ने हिसाबले नै यसको विशेषतालाई चाहिँ भनेको।
3: हाल बजारमा च्याङ्राको मूल्य तल अनुसार प्रतिकोटा 40,000 रुपियाँदेखि 50,000 रुपियाँसम्म पर्छ। हिमाली बुकीका जडीबुटी खाएर 5 वर्षमा हुर्किने भएकाले च्याङ्राको मासु पौष्टिक हुने बताइन्छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष 13,817 भेडा च्याङ्रा निकासी भएका छन्। युक्रेनले रुसको सबभन्दा ठूलो मध्येको एक तेल प्रशोधन केन्द्रमा हमला गरेको छ। राष्ट्रपति जेलेन्स्कीले आक्रमण नियमित गर्ने बताएका बेला आक्रमण भएको हो। जेलेन्स्कीले अमेरिकासँग समझदारी भएअनुसारको युद्ध विराम नगरेको आरोप पनि रुसमाथि लगाउनु भएको छ। जेलेन्स्की फाइनान्सियल टाइम्ससँग बोल्नु भएको छ।
7: All the energy, main infrastructure objects in Ukraine, mostly in the capital, and not only in Kharkiv and other cities, but mostly ballistic came to the capital, yes. They did it. That's it. Block is out.
3: आइएसएफ फुटबल वर्ल्ड कपको 29 संस्करणमा सहभागी हुने नेपाली टोली शुक्रबार चीन जाने भएको छ। 20 खेलाडीसहित 29 सदस्यीय नेपाली टोली असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। टोलीमा 16 देखि 18 वर्ष उमेरसम्मका खेलाडी छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भूमि ब्याङ्क स्थापना गर्ने स्थानीय तहको संख्या 9 पुगेको छ। भूमि व्यवस्था सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयले थप 4 पालिकालाई स्वीकृति दिएपछि संख्या बढेको हो। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका मदाने गाउँपालिका दुर्गोट गाउँपालिका र पाल्पाको रेब्दीकोट गाउँपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भूमि ब्याङ्क मार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिन्छ। जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपभोगमा दिइने र त्यसबापत जग्गा धनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ। यसअघि तनहुँको ब्यास नगरपालिका बैतडीको पञ्चेश्वर गाउँपालिका सिन्धुलीको फिक्कल गाउँपालिका कास्कीको रूपा गाउँपालिका र बाजुराको बढीमालिका नगरपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिइएको थियो। नेपाल कोरिया नगरपालिका अस्पतालमा 1500 अत्याधुनिक सघन उपचार कक्ष मोडुलर आइसियू सञ्चालनमा आएको छ। अस्पताल स्थापना भएको 27 वर्षपछि मध्यपुर थिमी नगरपालिकाले चलाएको अस्पतालमा आइसियू सुरु भएको नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भएको छ। अस्पतालमा अहिले दैनिक 1100 बढी बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले छिट्टै मुटुरोग सेवा समेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। केसीले 3253 मत पाउनुभएको छ। पेसागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल अधिवक्ता सीताराम केसी डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ। कङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोर्याउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरुराज घिमिरे भने पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ। विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो। बिएपिएस काठमाडौँसँगको कुराकानीमा घिमिरे
4: विशेष महाधिवेशनको नायक गुरुराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन?
5: अब यो निर्वाचनमा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो। त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरिरहेको छु र भविष्यमा पनि गर्नेछु। विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गऱ्यौँ। अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेका छ। त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ पुगेका छौँ र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन। तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ, यसका केही आन्तरिक कारणहरू पनि छन्, मेरा वैयक्तिक कारण पनि होलान्, साथीहरू पनि कारण हुनुहोला होइन, र धेरै कारणहरू छन्। त्यसको हामी यथासमयमा समीक्षा गर्नेछौँ।
4: अलिकति अन्याय नै त नभनौँ, न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई?
5: होइन, मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ, तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ, सभापति छान्नु भएको छ, तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ, तपाईँहरूको आफ्नो विवेकले, त्यो विवेकमा म प्रश्न गर्दिनँ। तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए, मलाई निर्वाचित गरिदिएको भए त्यो हिजोको अभिभावक चाहिँ पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ, म परिणाम निकाल्थेँ। त्यो
3: नेता घिमिरेसँगको विस्तृत कुराकानी शुक्रबार बहसमा प्रसारण हुनेछ। दाङमा दुई मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। घोराई दुई रामपुरका टोप बहादुर बोलेको जलेर मृत्यु भएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। मोटरसाइकल जलेकाले मोटरसाइकल नम्बर पहिचान भने हुन सकेको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

अरे तो लो भैया, हम अपने पैरों के ऊपर खड़े हो गए और मिला ली है ताल।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: भोटेपछि त्रिशुली नदीको रुडरमा बाढीका कारण क्षतिग्रस्त भएका 18 जोलङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशुलीका रुडरमा रहेका 18 जोलङ्गे पुलमा क्षति पुगेको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिनुभएको छ। पुल मर्मतका लागि 5.5 करोड रुपियाँ खर्च भएको उहाँको भनाइ छ। एबीच भोटेकोसीमा भदौ 10 गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेका 37 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। स्थानीय तहले वडा कार्यालय मार्फत बढीमा 5 दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद व्यवस्थापन समितिका संयोजक सिडिओ गोपाल कुमार अधिकारीले बताउनु भएको छ। धनुषाको धनौजी गाउँपालिका 3 का 233 सुभाषी परिवारले जग्गाको लाल पूर्जा पाएका छन्। नापजाँच सम्पन्न भएको 11 वर्षपछि जग्गा धने प्रमाण पूर्जा दिएको भूमि व्यवस्थापन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। ती क्षेत्रको नापजाँच कार्य 2072 सालमै सम्पन्न भएको थियो, तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा हुन नसक्दा लामो समयसम्म जग्गा धने प्रमाण पूर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पूर्जा वितरण गरिएको हो। पूर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। पछिल्ला 3 ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ।
4: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की झोरुङ्गे र क्यान्टिलिभर अर्थात् भित्तामा खोपिएका समेत गरी 134 वटा पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेकोसी बाढीले 31 वटा पक्की पुल तथा 64 वटा झोलुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 वटा बगेका छन् भने 11 वटामा आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 देखि 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 वटा झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 वटा पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 वटा पक्की पुल तथा 9 वटा झोलुङ्गे पुल बगाएको छ। सड़क विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शङ्कर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 वटा झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 मिटर लामो क्यान्टिलेभर अर्थात् नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
5: बाढीले थुनिएको म्याग्दीको उपचार स्थल सिङ्गा तातोपानी 18 दिनपछि खुल्यो। स्नान सुरु, 2 करोड भन्दा बढीको क्षति, पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै व्यवस्थित प्रदर्शनी स्थलको अभावले सास्ती, सड़कदेखि निजी जग्गासम्म कार्यक्रम, स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6.44 करोड़ को लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न, धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न, सुधार गर्न प्रशासनको निर्देशन। बाढीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने, तटबन्धसँगै सौन्दर्यकरणको योजना, गुरु योजना बनाउन कार्यदल सक्रिय, बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली, 203 सैनिक मिशनमा खटिए, कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुको आबु खैरेनीका किसानलाई स्थानीय सरकारको साथ, हलगोरू पाल्ने 46 जनालाई अनुदान, प्रति परिवार 7,000 रूपियाँ सहयोग, आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती 5 गैंडा र 1 चितुवाको मृत्यु।
3: फ्रान्सले साउदी अरबको सहयोगका लागि फौजी सहायता दिन थालिएको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता पास्कल कन्फाभ्रोले साउदी अरबको तेल भण्डार सुरक्षा दिने सहमति अनुसार परिचालन गरिएको बताउनु भएको छ। साउदीलाई दिएको सहायताको स्वरूप भने उहाँले खुलाउनु भएको छैन। यसअघि राष्ट्रपति इमानुएल मैक्रोनले लालसागरको तटीय बन्दरगाह सुरक्षाका लागि सेना पठाउने बताउनु भएको थियो। हुते लडाकु समूहले यमनमा गरेको पछिल्लो आक्रमणमा 5 जनाको ज्यान गएको छ र अध्यक्ष जियानी इन्फान्टिनोले फिफा परिषद बैठकमा माफी माग्नु भएको छ। विश्वकपको साझेदारी निजी क्षेत्रलाई बेच्ने योजनालाई लिएर उहाँले माफी माग्नु भएको हो। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन् सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन् 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ सबभन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 जना दीक्षित भएका छन् कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ केसीले 3253 मत पाउनुभएको छ पेसागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल अधिवक्ता सीताराम केसी डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ काङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोराउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरुराज घिमिरे पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ बीए विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो बीएफएस काठमाडौँसँगको कुराकानीमा घिमिरे
4: विशेष महाधिवेशनको नायक गुरुराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन
5: अब यो निर्वाचनमा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरेँ गरिरहेको छु र भविष्यमा पनि गर्नेछु विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गऱ्यौँ अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेका छ त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ पुगेका छौँ र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ यसका केही आन्तरिक कारणहरू पनि छन् मेरा वैयक्तिक कारण पनि होलान् साथीहरू पनि कारण हुनुहोला होइन र धेरै कारणहरू छन् त्यसको हामी यथा समयमा समीक्षा गर्नेछौँ
4: अलिकति अन्याय नै त नभनौ न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई
5: होइन मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ सभापति छान्नु भएको छ तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ तपाईँहरूको आफ्नो विवेकले त्यो विवेकमा म प्रश्न गर्दिनँ तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए मलाई निर्वाचित गरिदिएको भए त्यो हिजोको अभिभावक पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ म परिणाम निकाल्थेँ त्यो विश्वास चाहिँ तपाईँहरूलाई मैले दिलाउन सकिनँ त्यो विश्वास दिलाएको भए तपाईँहरूको सायद समर्थन प्राप्त गर्थेँ होला अब अर्को कुरा तपाईँहरूले मत हालेर मात्रै चुप बस्ने कुरा हुँदैन चुप लागेर बस्ने कुरा हुँदैन तपाईँहरूले गरेको विश्वास सार्थक हुन्छ कि हुँदैन त्यो कुरालाई निर्वाचित हुनुभएका साथै अगाडि बढाउँछ कि हुन्न त्यसको खबरदारी तपाईँहरूले गर्नुपर्छ बेला बेलामा तपाईँहरूले चाहिँ नि जगजगाउनुपर्छ हिजो बोलेका कुराहरू कति सार्थक भए भन्ने कुराको सम्झना चाहिँ गराउनुपर्छ पार्टी नेतृत्वलाई त्यसका लागि सचेततापूर्वक चाहिँ नि लाग्नका लागि म आग्रह गर्न चाहन्छु
3: नेता घिमिरेसँगको विस्तृत कुराकानी शुक्रबार बसमा प्रसारण हुनेछ अध्यक्ष जियानी इन्फेन्टिनोले फिफा परिषद बैठकमा माफी माग्नु भएको छ विश्वकपको साझेदारी निजी क्षेत्रलाई बेच्ने योजनालाई लिएर उहाँले माफी माग्नु भएको हो तर इङ्ल्यान्ड फुटबल सङ्घका अध्यक्ष डेभी हेविटले इन्फेन्टिनोलाई फिफा अध्यक्ष पद नसुहाउने बताउनु भएको छ जोरिसमा भएको विस्तृत बैठकमा बैठकका बावजुद इन्फेन्टिनोले कागज देखाउन सक्नुपर्ने हेविटको भनाइ छ
6: For me, trust comes back to behaviour, and today it's not possible for me to say whether Gianni Infantino's behaviour has changed. All he did was listen. That is something new. Secondly, he apologised. That's something new. But now it's what he does.
3: र आइएसएफ फुटबल वर्ल्ड कपको 29 संस्करणमा सहभागी हुने नेपाली टोली आज चीन जाने भएको छ। 20 खेलाडीसहित 29 सदस्य नेपाली टोली असोज 31 गतेदेखिका 19 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

निकले थे हम हलवा खाने, मुंह ही जल गया है।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: નવરાત્રકો છૈઠૌં દિન દશૈં ઘરવા પૂજા કોઠામાં નવ દુર્ગામાંદેખી છૈઠૌં કાત્યાયની દેવીકો વિધિપૂર્વક પૂજા આરાધના ગરિંદૈછ। પ્રત્યેક વર્ષ આશ્વિન શુક્લ ષષ્ઠી અર્થાત દુર્ગા પક્ષકો છૈઠૌં દિન કાત્યાયની દેવીકો વિધિપૂર્વક પૂજા આરાધના ગરને વૈદિક સનાતની પરંપરા છ। કુનૈ સમયે દેવતાહરૂકો કાર્ય સંપાદન ગર્ન ભગવતી દેવી કાત્યાયન ઋષિકા આશ્રમમાં અત્યંત સુંદરી કુમારીકા રૂપમાં અવતાર લીછન्। उनको बाल सौन्दर्यबाट मुक्त भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको 87 किलोमिटर सडक खण्डमा कालोपत्रे सकिन लागेको सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा 4 लेन तथा सहरी क्षेत्रमा 4 लेनसहित 6 मिटरको सर्भिस लेन निर्माण हुने आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। लहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो। यसै गरी गोर्खाको आरूघाटपुरमा बेलीब्रिज चलानको काम शनिबारसम्म सकिने भएको छ। पूर्वाधार विकास मन्त्रालयले गोर्खातर्फ बेलीब्रिज चलानका लागि फाउन्डेसनको काम भइरहेको र पारिपट्टि डन्डी बाँध्ने काम भइरहेको जनाएको छ। राष्ट्रिय सभा सदस्यहरूले जलवायु न्यायका लागि नेपालले झुट्टै अलायन्स बनाउन सल्लाह दिएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सदस्य उर्मिला अर्यालले काम नलागेमा अहिलेका संरचना नमाने पनि हुन्छ भन्नुभएको छ।
4: हामी जस्ता देशहरू मिलेर एउटा एलायन्स बनाएर राम्रो दमदार तरिकाले प्रस्तुत नभइकन हामी गयो लड्यौँ गऱ्यौँ एउटा विधि पुर्यायो परम्परा ढिचेल्यो यो तरिकाले चाहिँ हुँदैन। अब यसको लागि चाहिँ नेपालले एकदमै कडा पहल कदमी लिएर यसको लिडरसिप लिने किसिमले पहल गऱ्यौँ भने अलि हाम्रो पनि आफ्नो सेयर रहन्छ र अलिकति यो इस्युहरूमा जनताहरूले पनि कमसेकम हाम्रो देशले यो इस्युलाई चाहिँ ग्लोबल इस्यु बनायो भन्ने किसिमले जान सक्ने किसिमले अब यहाँहरू विज्ञ हुनुहुन्छ यहाँहरूलाई धेरै ज्ञान छ।
3: कमला पन्तले पैसा र नीतिले मात्र नहुने भन्दै पीडितले राहत पाउनु अवस्था बन्नुपर्ने उल्लेख गर्नुभएको छ।
5: जलवायु न्याय र जलवायु वित्त यो दुईटाले अहिले तत्काललाई कसरी